0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र बीसौं एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा, जुडो टोलीको विदाई, पेस एक्स लाई महिला फुटसलको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित राष्ट्रपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
3: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
1: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपाद, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बाढ़ीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
4: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार 1/2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
0: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
1: रसुवाको भोटेकोशी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोरा नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बारीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
5: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौं।
1: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटिकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
1: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति, नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धित विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको गोर्खापत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीति गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै पितृपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बारीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
7: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको दुई दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजग्गामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका दुई महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घर जग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनः संचालन सरकारको रहर मात्रै। औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्यातमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्यात हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरयासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्यात लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षिने घट्दैछ यार्चाको भाउ शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजन पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बारी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो। 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा। करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा। कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहितराज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रूटमा चल्ने बा 5 ख 4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुवङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दुङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएस को डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52.67 अर्ब क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9 देखि 11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्ने बाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
7: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एशियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते, उसु, बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराटेले बीसौं एशियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबलको 9 देखि 12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्ट्स एकाडेमीको आयोजनामा भएको 5A साइज महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
6: भोटिकुसी बारीको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
6: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावितका महिला र बाल बालिकाको कुरा. भोटेकोशी बाढी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं.
1: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति भयो. अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला, त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ. एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू आफ्नो मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला. कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ. अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ. कतिपय अवस्था महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त.
7: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन. समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने, यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
1: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ. खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो जस्तै, अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेज नै हुनुपर्छ जस्तो लाग्छ मलाई.
7: त्यो प्याकेज भन्ने कस्तो खालको के दिनु पर्यो?
1: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्योसँगै पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ.
7: पोषणयुक्त भन्नाले जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा राहत लिएर जाँदै

0: मा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपा एकता महाधिवेशनको मिति सरनी, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी अपुग रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक। जुडो टोलीका खेलाड़ीको विदाई। पेस एक्सलाई महिला फुटसलको उपाधि।
1: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ। केही समय अगाडि प्रचण्ड, जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुराउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ। र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
2: हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: Bay Ali Sunday Muncha Radio Silence 89.8 MHz.
1: पहिलो समय सूचक अहिले बिहानको 7 बज्यो AM आउलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
2: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: स्कर्फ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
5: चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन तिमी
10: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
11: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
10: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
12: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छ नि।
13: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 98 4 50 82 9 97,
14: 98 5 50 10 9 97।
15: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
16: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
15: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98 5 50 60 359 र 98 5 50 67 359।

अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिलो 89.8 MHz रनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98.451.75.223 र 98.056.75.223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98.451.75.223 र 98.056.75.223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रम ज्योतिष वास्तुलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आजमिति 2083 साल असोज महिनाको आज 6 गते तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर आज 22 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 रोद नामक सम्वत्सर दक्षिणायना शरद ऋतु आज मंगलबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेका छन्। आज नक्षत्रमा रहेको छ उत्तर छाडा नक्षत्र। योगमा रहेको छ अति गण्ड योग रहेको छ। विशेष गरी करणमा रहेको छ वाणिज्यकरण रहेको छ। चन्द्रमा मकर राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज पद्मयोग रहेको छ। आज बिहान सूर्योदय 5:52 भयो भने सद सूर्यास्त विशेष गरी 5:59 हुनेछ। आजको दिनमान घडी 12:07 रहनेछ। आज हरि परिवर्तिनी एकादशी व्रत रहेको छ। आजको व्रत असाध्य पवित्र रहेको छ। आज हरि परिवर्तिनी एकादशी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेलाको समय रहेको छ विशेष गरी दिउँसोको 1:27:27 दिउँसोको 2:58:30 आज कालबेला। यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी बिहानको 10:25:21 बिहानको 11:56 24 लाभ बेला। आजको लागि विशेष गरी शुभ बेला दिउँसोको 2:58:30 विशेष गरी दिउँसोको 4:29:33 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। विशेष गरी ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि, श्रावणको प्रथम चरण, नाम आउँछ खीबाट खिलेश्वर अथवा खिमानन्द अथवा खिल कुमारी नाम आउँछ, अन्त्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराई र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ला, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्द जानेछन्, तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रो प्रतिशत दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जानेछ। सानो परिवर्तनले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफको कामले लोकप्रियता समेत दिलाउने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन सबैलाई समेटेर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना कामै अल्झनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवस्था जुट्नेछ। साथीभाइहरूको सहयोगले समेत उत्साह मिल्ने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि निम्न उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। विश्रुको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहनुपर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेको काम सजिलै सम्पादन हुँदै जाँदैछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययन प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखेका समस्या सुल्झाउन सकिन्छ। साथीभाइहरू र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मूल लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुन जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यवसायमा केही लाभ हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक
0: राशि हुनेहरूका लागि आजको दिन विलयमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नु पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूको लागि आजको दिन अवसरले आत्मबल बढ्दै जानेछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय रहेको छ। व्यावसायिक कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन काम बढ्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघरका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बिछोडीका परिवारजनसँग आफन्तजनसँग भेटघाट होला। पहिलेको कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रार्थना गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रार्थना गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। अर्थ अभाव खड्के पनि आवश्यक पर्दा सापट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। पेसा व्यापार व्यवसायमा लगानी बढाउने अवसर समेत प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यापार व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ उठाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। छोटो समयमै काम बढाउन पनि सकिने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिन्ह टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विद्युत यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

चौध विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब हुने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभबारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो? एकादशी तिथि भन्नाले के बुझिन्छ? एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी, कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चना मासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसै वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि, एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने, कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने, कति राम्रो, क्रोध लोभ घट्ने।

केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है। यसो पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू, कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू, जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बलि मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाई धुवाई गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ, पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको विशेष एकादशीको दिनमा तुलसी पात नचढ्नुहोस्, तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ उहाँ घर नजिकै हुनुहुन्छ उहाँलाई ज्वाइँ चलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्, आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मारेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिइकन व्रत बस्ने, एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थले असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्वकालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धोई मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षता एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवशयनी पवित्र इन्दिरा रमा उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूला एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ।

भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृहरू खुसी हुन्छन् त पनि भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तो पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा आज हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त? हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेमा मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जस्तै बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग बाटो खुल्नेछ, उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ। पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृ दोष परेको हुन्छ त्यो पितृ दोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छ भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझगडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने, नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ। यो चाहिँ छिट्टो तुरन्तै नाश हुँदैन, बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंशवृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरेर लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुल कुराइको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुल देवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नुभएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो, प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ, गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिन पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा
एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ, फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन, फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको, तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले राम्रो विदेशी मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थी सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ, फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारका ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो, विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्छ आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्ग रूपै हुनुहुन्छ भने एकादशीको व्रत नै बस्न सकिन्छ हामीले, हो कि होइन? यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ, मल मासहरू 6 मासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्दिरा एकादशी चाहिँ। प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ, यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ ज्वाइँहरू कोही हुनुहुन्छ जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि ज्वाइँ जनै लाउने खालको होइन, भान्जा भान्जीले भन्ने ज्वाइँ पनि लाउँदैन भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले जनै पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ जप तप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन, तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै देव राम्रा हुन्छन् भन्ने कुरा पनि छैन, फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे भने झ्याप्झे पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि नबार्ने सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने पूजापाठ नगर्नेलाई दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा स्नाने दाने जपे होमे सन्ध्यायाम देवतार्चने शिखाबन्धन बिना कर्म नकुरियत भई कदाचने भनेछ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ तपाईँको शिर तालु रहेको छ सिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको सिका बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौरिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न दाढी कपाल गर्नुहुन्न भनेको एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ अन्नदान गर्नुहुन्छ त्यो भनेको विष्ठा समान हुन्छ पितृको लागि भनेको छ। विष्ठा भनेको खोर दिशा समान हुन्छ भनेको छ होइन, जस्तो कि तर्पण दिनुभयो जल दिनुभयो दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई तपाईँले पिप रगत विष्ठा दिने हो कि अन्न जल दिने हो, कपाल खौरिनुपर्छ हेर्नुहोस्, कपाल पनि खौरिनुपर्छ भन्ने वैज्ञानिकले पनि भनेको छ, फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौर्यो भने कपालमा रोग लाग्दैन चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ, फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ साइन्सले पनि भन्छ हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनुपर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं, पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ
अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचन एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्ष र एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौतिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतगरामा जौतिल हाल्नुहोस्, एउटा कुसाका टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारौँ भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत चाहिँ यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ किन्नुहोस्। पितृलाई विशेष त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस् कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत बस्न के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव निकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता, व्यापार वृद्धि, ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ। यसले घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्मबल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु। यसले चाहिँ गुरु वृद्धि, थायित्व, आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रम नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँहरूले, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्दै यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रवाह भनेको जुन कमाउनु त हुन्छ, बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ।
विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिले काहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँले भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन, मैले अघि भने तपाईँलाई, कुश जौतिल कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका पाकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनु भयो, कहाँ जाने कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु भयो निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अल्पत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने हो आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो, म उदाहरण दिन खोजेको तपाईँलाई होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँ राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानु भए पनि आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन। विशेष गरी चाहिँ व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि एकादशी व्रत बस्दैछु, मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेव बाहे तपाईँले पाठ गर्नु, मन्त्र जप गर्न सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने, विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार वर्कआउट हटोस् भनेर दान गर्नुहोस्। यसरी तपाईँलाई विशेष ध्यान दिनु, यसरी तपाईँले विशेष तपाईँलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई चाहिँ एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पापा मोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रो नष्ट गराएर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ। यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ। विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले म भन्छु, कसैले भन्नुहुन्छ मलाई जुठो परो, मलाई सुत्केरा परो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई जुठो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने, भगवान्को पूजा गर्ने, पूजा गर्नुहुन्थ्यो भने, जुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्छ ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। जुठो पर्यो भने के गर्ने, व्रत बस्ने, सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन। जस्तै गरी महिलाहरू घरसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गरेर हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय, यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु। एकादशी व्रत बस्नाले के हुन्छ, कस्तो कस्तो फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा। सम्पर्क भने तपाईँले गर्दै जानुहोस्, फोन गर्नुहोस् दिनैभरि। मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ, निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो।
तपाईँलाई मार्ग देखाउँछु म सही मार्ग देखाउँछु यो यो गर्नुहोस् यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेवा गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्धन मन्थन अवश्य मेवा गर्ने नै छु। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो।
1: संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। होइन है दिदी, कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845-0496।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
11: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
11: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
10: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 9845-82997।
9: 9850-10997।
12: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
13: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
12: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 9855-60359 र 9855-67359।
14: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। रैथाने खेती जोगाउने चेपाङ जाति आजको सहकारी दर्पणमा गाउँको खेती शहरको माटमा आनन्दित छन्। पहाड़का किसान रैथाने बाली उत्पादनमा दुर्गम पहाड़ी क्षेत्रका किसानले गरेको रैथाने खेती प्रणाली नै वर्तमानमा धेरै उपभोक्ताहरूको नजर लागिरहेको छ। आधुनिक खेती गर्ने रहर बोकेका उनीहरू रासायनिक मल हाइब्रिड बिउ पहुँचबाट टाढा थिए। बाटोको असुविधा, पैसा लगायतको अभावले कृषि व्यवसाय उनीहरूको रैथानेमा नै सीमित हुन पुग्यो। तर उनीहरू रैथाने बिउ बिजन र प्राङ्गारिक मलबाट नै कृषि उपज उत्पादन गर्ने गरेको थाहा पाएपछि पछिल्ला समय शहरमा खोलिएका अर्ग्यानिक मार्टहरूको नजरमा उनीहरू परे र उनीहरूलाई यस व्यवसायमा टिकाउन विभिन्न खाले सहयोग पनि गर्ने गरे। आजको कार्यक्रम सहकारी दर्पणमा हामी उनै रैथाने बिउ बिजन जोगाउने किसानका कुरा आज हामी गर्छौं। आज हामी नेपालको अति सीमान्तकृत आदिवासी जनजाति समुदायमा पर्ने जाति चेपाङ समुदायले चलाएको सहकारीका बारेमा कुरा गर्छौं। यो सहकारीको उद्देश्य, लाभान्वित सेवाग्राही, शेयर सदस्य लगायतका विषयमा पनि हामी आज यो कार्यक्रम सहकारी दर्पण मार्फत जानकारी गराउँछौ। यो समुदायलाई पर्जा पनि भनिन्छ। उनीहरू मुख्यतया महाभारत पर्वत श्रृंखलाका भिरालो जमीन, जंगल नजिक र कन्दराहरूमा छरिएर बसोबास गर्छन्। उनीहरूको मुख्य बसोबास चितवन, मकवानपुर, धादिङ र गोर्खाको पहाड़ी क्षेत्रहरूमा रहेको छ। प्रकृति पूजक यस समुदायको आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा पनि छ। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या 84,364 पुगेको छ। यिनीहरूको थाप थलो परम्परागत पेसा र जीवनशैली खोरिया खेती हो। यो समुदायको मुख्य पुर्ख्यौली पेसा हो। उनीहरूले रैथाने खेती नै गरिरहे पनि रैथाने बाली जोगाउने समुदाय जस्तै बनेका छन्। पछिल्लो समय कृषिमा आधुनिकीकरणका नाम भित्रिएका बिउ बिजन मल लगायतले हाम्रो खाद्य पदार्थ नै जोखिमयुक्त बन्दै गएको छ, अखाद्य पदार्थ जस्तै बन्दै गएको छ। यस्ता विषादी रहित खेतीलाई प्राथमिकताका साथ उपभोक्ताले खोजी खोजी खान थालेका पनि छन्, जसका कारण पहाड़मा खोरिया खेती गर्दै जीवन धान्ने यस्ता समुदायले उत्पादन गरेका सामग्रीको माग सर्वत्र बढ़न थालेको छ। आज हामी यिनै विषयमा चर्चा गर्नेछौं।

0: मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर 6 सिमिङ्गेमा 2062 सालमा खोलियो श्री जनचेतना साना किसान कृषि सहकारी संस्था। त्यस क्षेत्र चेपाङ समुदायको बाक्लो बसोबास रहेको क्षेत्र पनि हो। विशेष गरी त्यस क्षेत्रका कृषकहरूकै लागि आर्थिक उपार्जनलाई सहयोग पुर्याउने उद्देश्यले खोलिएको यस संस्थाबाट धेरैले लाभ लिइरहेका छन्। यस संस्थामा चेपाङ समुदाय नै शेष सदस्य पनि रहेका छन्। हाल यस सहकारीमा 237 जना शेष सदस्यहरू रहेका छन्। यिनीहरू मध्ये कोहीले मौरी पालन त कोहीले गेडागुडी लगायत कोदो फापर जस्ता खेती उत्पादनमा जोडिएका छन् त कोही मौरी पनि पाल्दै यस्ता खेतीपाती पनि गर्दै आइरहेका छन्। यो सहकारीले गरिरहेको काम हो। कसरी शेयर सदस्यले लाभ लिइरहनु भएको छ त भन्ने सम्बन्धमा सुनौ सहकारीका अध्यक्ष दिनेश पर्जाको भनाई।
1: म अहिले उत्पादन गर्दै आएको चाहिँ 2062 सालमा सहकारी संस्था स्थापित भए पश्चात हामी लोथर बजारमा मह कलेक्सन गर्दै आएको थियो। हामी 2064-65 सालदेखि चाहिँ हामीले चाहिँ राक्सीराङ गाउँपालिकाको वडा नम्बर 6 सिलिङ्गी मकवानपुरमा त्यहाँका चेपाङ कम्युनिटीभित्र पर्ने त्यहाँका समुदायहरूको हितको लागि र उहाँहरूको आर्थिक जीविकोपार्जन सुधार ल्याउनको लागि हामीले सहकारीको सिद्धान्त र उद्देश्य अनुसार नै हामीले आज मौरी पालन व्यवसायमा हामी सिङ्गो राक्सीराङ गाउँपालिका वडा नम्बर 6 का सबै किसानहरू चाहिँ होमिएको अवस्था छ।
2: 237 जना यस सहकारीको सदस्य हुनुहुन्छ र साथसाथै महको साथसाथै यहाँले खाद्यान्न होइन बालीहरू जस्तै गरी गह त्यस्तोहरू पनि उत्पादन गरिरहनु भएको छ। कसरी यसको व्यवस्थापनमा खट्नु भएको छ? कसरी बजारीकरणको अवस्था कस्तो छ? यसलाई नेपाल सरकारका विभिन्न तह र तबकाको सहयोग यहाँलाई आएको छ कि छैन यस विषयमा पनि प्रस्ताइदिनुहोस् न।
1: आज हामीले राक्सीराङ गाउँपालिका वडा नम्बर 6, 7, 8 वडाका त्यहाँका साबी काँक्रा गाविसभित्र रहेको त्यहाँका जनताहरूले उत्पादन गरेका त्यहाँका किसानहरूले उत्पादन गरेको मह लगायत त्यहाँका चाहिँ मास गह कोदो फापर दाल दलहनहरू चाहिँ हामीले चाहिँ सहकारी संस्था अन्तर्गत हामीले चाहिँ कलेक्सन गर्ने र विभिन्न बजारहरूमा पठाउने काम गरिरहेका छौं र त्यस बजार मध्येमा चाहिँ हाम्रो मुख्य बजार चाहिँ हाम्रो चाहिँ काठमाडौँ हो। काठमाडौँ लगायत हामीले चाहिँ पोखरा त्यसपछि हामीले इलाम अनि हेटौँडा नारायणगढ अनि मुस्ताङ लगायतको आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारसम्म चाहिँ हामीले चाहिँ मह चाहिँ हामीले चाहिँ विभिन्न मह संकलन तथा मह बजार गरिरहेका महको काम गरिरहेका विभिन्न उद्योगहरूले हामीले पठाउने गरेका छौं र साथै मह मात्र नभइकन त्यहाँका उत्पादन भएका चाहिँ गेडागुडीहरू दाल दलहनहरू चाहिँ हामीले चाहिँ कलेक्सन गर्ने त्यहाँ चाहिँ हामीले चाहिँ मकैको पिठो कोदोको पिठो मास भटमास लगायतका यो चिजहरू चाहिँ हामीले चाहिँ मह घर भनेर स्थापित गरेर चाहिँ मैले चाहिँ हालसम्म लोथर बजार राप्ती नगरपालिका एकमा हामीले त्यहाँ चाहिँ हामीले डिस्प्लेको रूपमा राखेर हामीले काम गरिरहेका छौं र आजसम्म यो उत्पादन क्षेत्र ग्रेडिङ क्षेत्रमा र किसानहरूलाई सब्सिडी दिइरहेको क्षेत्रमा चाहिँ नेपाल सरकारले जे जति दिनुपर्ने थियो आज त्यतिसम्म चाहिँ किसानहरूको हितको लागि चाहिँ अनुदानका कुराहरू चाहिँ आज दिनु सकिरहेको चाहिँ छैन। अब यस खण्डमा चाहिँ अब विविध किसिमले अब आफ्नो पार्टी अनि त्यसपछि पावर र सोचपोस भएकोलाई चाहिँ दिइने अब हामी चाहिँ किसानहरू निकट त्यहाँ लागिरहेका किसानहरू चाहिँ अब त्यो विषयमा चाहिँ हामी चाहिँ ध्यान केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि हाम्रो आफ्नो काम र व्यवसायलाई उच्च प्राथमिकता दिएर हिँडिरहेको अवस्थामा हामी कहाँ बजेट हुन्छ कहाँ कसरी चाहिँ आइरहेको छ त्यो हामी एउटा व्यावसायिक किसान भए पछाडि त्यतातिर केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि जो फुर्सदिलो छ जो चाहिँ झोलेहरू छ तिनीहरूले चाहिँ आज पाइरहेको अवस्था चाहिँ हामीले देख्छौं। सरकारले राज्यले हामीलाई दिनुपर्ने एभाइलेबल गर्नुपर्ने मल बिउ बिजनको कुराहरू चाहिँ छ तर हामी प्रोसेसमा जाँदाखेरि त्यहाँको सिस्टम अनुसार हामीले पनि अलिकति काम गर्न नसकेको अवस्था चाहिँ हो। तर मलहरू त्यहाँ हामीले पुर्याउँदाखेरि हामीलाई चाहिँ अब अनुदानको मल भनेर हामीले पुर्याउँदाखेरि चाहिँ हामीलाई त्यो ठाउँसम्म पुग्नको लागि राक्सिराङ गाउँपालिकाको चाहिँ हामीले चाहिँ हेटौँडादेखि चाहिँ हामीले चाहिँ खरिद गरेर ल्याए, लोथर बजारमा ल्याए, त्यसपछि भण्डार बजारबाट ल्याए, हामीले सम्बन्धित ठाउँमा पुग्दाखेरि हामी बोराको चाहिँ 5,000-6,000 पर्न जान्छ भने हामीलाई त्यति खरिद गर्न हामीसँग हैसियत पनि हुँदैन। त्यहाँ किसानहरूसँग आर्थिक कमजोरका कुरा त यसै पनि छन्। तर यस खण्डमा चाहिँ हामीले चाहिँ त्यसको विकल्प भनेको चाहिँ हामीसँग चाहिँ प्रशस्त मात्रा गाई भैँसी खसी बोका पालिरहेको अवस्था छन्। अब त्यसको चाहिँ मलले चाहिँ हामीले प्राङ्गारिक मलले युज गरेका छौँ र सँगसँगै फेरि हामीले चाहिँ यो अर्ग्यानिक उत्पादनतिर हामी आज होमिएका छौँ। अर्ग्यानिक उत्पादनले चाहिँ हामीले चाहिँ एक त हाम्रो हनीलाई अर्ग्यानिक बनाउनु पर्ने भएको छ, एक त हामीले चाहिँ माछ गत कोदो पापड लगायत त्यहाँको चाहिँ मकैहरू बालीहरू चाहिँ हामीले सबै अर्ग्यानिक नेचुरल नै उत्पादन गर्ने अभियानमा हामी छौँ। सायद हामीले यो चाहिँ हामीले यो 84 हामीले चाहिँ सायद टिकट पनि पाउँछौँ होला। हामीले यो हनी चाहिँ हामीले देशकै चाहिँ नमुनाको रूपमा त्यहाँ उत्पादन भएको हरेक कृषि वस्तुहरू चाहिँ हामीले चाहिँ अर्ग्यानिक उत्पादन गर्न चाहिँ आज काठमाडौँ टोखा नगरपालिकाको चाहिँ अर्ग्यानिक भेन्चर नेपालले पनि त्यहाँ आफ्नै सो लगानी गरेर चाहिँ त्यहाँको उत्पादन चाहिँ त्यहाँको प्रोडक्ट चाहिँ अर्ग्यानिक सर्टिफिकेट लिएर चाहिँ काम गर्ने भनेर चाहिँ हामीसँग हाल गेडागुडी लगायत मुख्यत मह उत्पादनदेखि हामीले चाहिँ त्यहाँ चाहिँ हामीले चाहिँ आफ्नै बजार हामीले लिइरहेको अवस्था छ।
2: र साथसाथै यहाँले त्यहाँ त अब पहाड़ी क्षेत्र पनि भयो होइन, बोट बिरुवाहरू पनि छन्, यो मिश्रित खेती जस्तै त्यसरी पनि अप्नाउनु भएको छ कि अदुवा होइन बेसारहरू पनि त्यस्तो रुखमुनि त्यसरी नै लगाउनु भएको छ अरू पनि?
1: हजुर, त्यो निश्चय पनि छ। हामीसँग चाहिँ अदुवा उत्पादन छ, बेसार खेती उत्पादन छ, अहिले चाहिँ तपाईँको चाहिँ यो कालो बेसारको कुराहरू आइरहेछ। त्यहाँ हाम्रो राक्सिराङ 6 वडा र राक्सिराङ 7 वडा चाहिँ मुख्य चाहिँ हामीले चाहिँ मौरी पालनको चाहिँ खेती प्राप्त गरेका छौँ। त्यहाँ चाहिँ त्यसको चाहिँ हाम्रो चाहिँ एउटा घना जङ्गल चाहिँ चिउरीको भएको हुनाले अब त्यस क्षेत्रमा मुख्य व्यवसाय हामीले मौरी पालन व्यवसाय गर्छौँ भने त्यस पछाडि यो अदुवा यो बेसार बाँझो भइरहेको खेरो गइरहेको चाहिँ खोरिया खेतीमा चाहिँ हामीले चाहिँ इलेक्ट्रिफिङ सिस्टमले चाहिँ हामीले चाहिँ त्यो काम हामी गर्छौँ। तर तिनै बिउ बिजन उत्पादनको लागि र अलिकति राम्रो बिउहरू एभाइलेबल गरिदिनुको लागि चाहिँ स्थानीय सरकारहरूले चाहिँ पहल गरिदिनुपर्ने हुन्छ। एकदम निश्चय पनि हो, हामीले गर्न खोजिरहेको काम पनि त्यही हो होइन। अब सरकारले पनि यो कुराहरूलाई चाहिँ अब त्यो क्षेत्रलाई चाहिँ एउटा मौरी पकेट क्षेत्र घोषणा गरिदियोस् र अर्ग्यानिक सर्टिफिकेटका कुराहरू पनि त्यहाँ चाहिँ गरिदियोस्, किनभने त्यहाँको अर्ग्यानिकको कुराहरू हामी गरिरहेका छौँ। त्यो चाहिँ त्यसको क्राइट एरिया त्यहाँको चाहिँ सर्टिफिकेट प्राप्त गर्नको लागि त्यहाँको आफ्नै नेमहरू हुन्छ, त्यो नेमहरूभित्र चाहिँ हामी गर्नु पर्ने कुराहरू त्यो दायरभित्र रहेर हामीले भोलि त्यहाँको किसानहरूलाई चाहिँ भोलिका पुस्तासम्मलाई पनि हामीले चाहिँ व्यावसायिक रूपमा निर्माण गर्न सकौं र जो कहिले पनि त्यो व्यावसायिक क्षेत्रमा हामी लागि पर्दाखेरि चाहे बेसार किन नहोस्, चाहे अदुवा किन नहोस्, चाहे त्यहाँको खसी बोका नै उत्पादन किन नहोस्, त्यहाँको मौरी त्यहाँको चिउरी संरक्षणदेखि लिएर यिनै कुराहरूमा चाहिँ राज्यले कमै होस् बरू तर राम्रो होस् त्यसको व्यवस्थापन चाहिँ राज्यले चाहिँ हामीलाई चाहिँ सब्सिडीको कुराहरूमा अनुदानको कुराहरूमा चाहिँ एकदम फोकस गरोस्, त्यो कुराहरूमा चाहिँ राज्यले व्यवस्थापन गर्नुपर्ने हुन्छ र तिनै कुराहरूमा हामी देखेर भोलि राज्यले कस्तो खालको नीति ल्याउँछ त्यो अनुसार हामी उत्पादनमा हामी लाग्छौँ।

अध्यक्ष पर्जाले त्यस सहकारीबाट संकलित सामानहरूको बजारीकरण बारे जानकारी गराउनुभयो। उहाँले काठमाडौँ, पोखरा, गैडाकोट लगायतका बजारमा आफ्नो सहकारीमा संकलित खाद्य सामग्री सँगै महको बिक्री हुने गरेको बताउनुभयो। यसरी रैथाने बिउ बिजन नै जोगाउँदै गरेका गाउँघरमा आश्रित यस्ता किसानको लागि तीन तहको ध्यान पुग्नुपर्ने उहाँले सुझाउनुभयो। उहाँका अनुसार जुनसुकै सरकार आए पनि आफूहरूको प्रयासको अवलोकन मात्र गरे पनि हुने कुरा उहाँ बताउनुहुन्छ, जसले अरूलाई पनि प्रेरणा मिल्न सक्छ। कार्यक्रम सहकारी दर्पण तपाई यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सृजना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाई यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुनिदिइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दिआइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

0: विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुनसुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। सोही क्रममा काठमाडौँ टोखामा रहेको हाम्रो प्रयास गाउँको स्वाद भने नारालाई आत्मसात गरेको अर्गानिक भेन्चर मार्टका बारेमा पनि हामी कुराकानी गर्छौ। यस मार्टमा यो सहकारीबाट उत्पादित सामग्रीहरू चिउरी, रुदिलोको मह, मस्याङ, मास, भटमास, फापर, गहत, कोदोहरू बिक्री हुने गरेको छ। उपभोक्ता माझ रैथाने खाद्य बाली दलहन बारी पुर्याउने उद्देश्यका साथ अर्ग्यानिक भेन्चरले सो जनचेतना सहकारीका उत्पादन सामग्री लिने गरेको छ। त्यस मार्टमा किसानका सामान मात्र किनिदिएको छैन, त्यस बापतको नाफा पुनः किसानकै व्यापार प्रवर्धनको लागि सहयोग पनि गरिरहेको छ। उनीहरूलाई अर्ग्यानिक खेती उत्पादन सम्बन्धी तालिम, मौरीका लागि घार, बाल्टिन लगायत विभिन्न सहयोग गर्दै आएको छ। यस सम्बन्धमा त्यस अर्ग्यानिक भेन्चर मार्ट नेपालका अध्यक्ष विष्णु पोखरेलसँग गरिएको कुराकानी हामी यति बेला राख्छौ।
1: विगत लगभग 3 वर्ष हुन लाग्यो हामीले मकानपुरको राक्सिराङ गाउँपालिका सिलिङ्गे भन्नेमा चेपाङ समुदायहरूको एउटा सहकारी छ, जो कृषि सहकारीका सदस्यहरूले उत्पादन गरेको उत्पादित जस्तो मह छ, एउटा चिउरीको मह, रुदिलो मह लगायत केही महका चाहिँ प्रकारहरू हामीले बजारसँग जोडिदिएका छौँ र प्रत्यक्ष रूपमा अर्ग्यानिक भेन्चर नेपालले चाहिँ अर्ग्यानिक मार्ट नै यो टोखामा स्थापना गरी चाहिँ हामीले बिक्री वितरण पनि गर्ने गरेका छौँ। त्यसै गरी त्यहाँ त्यो स्थानको समुदायबाट, चेपाङ समुदायबाट उत्पादित मस्याङ भयो, मास भयो, गहत भयो, त्यो उत्पादित चिजहरू पनि हामीले चाहिँ यहाँ उपभोक्ता मास पुर्याउने काम चाहिँ गरेका छौँ। जब त्यहाँ उत्पादित भएका राक्सिराङ र सिलिङ्गेमा जुन चेपाङ समुदायले जुन जनचेतना कृषि सहकारी साना किसान सहकारी छ, सहकारीमा आबद्ध केही मेम्बरहरूले अथवा सदस्यहरूले उत्पादन गरेको चिजलाई बजारसँग जोड दिने काम चाहिँ गरेका छौँ र त्यो प्रत्यक्ष बजारसँग जोड दिए सँगसँगै त्योबाट आउने केही मुनाफाका कुराहरू, जस्तै मह उत्पादनलाई आवश्यक पर्ने जस्तै घारको कुराहरू हुनसक्छ, त्योसँग सम्बन्धित कुनै सामग्रीहरू हुनसक्छ, त्यस्ता सामग्रीहरू र तालिमको कुराहरू हुनसक्छ र त्यो समुदायमा हामीले त्यसरी चाहिँ सामग्री पनि सहयोगको कुरा र त्यसपछि चाहिँ हामीले केही तालिमसँग जनचेतना फैलाउने कुराहरू र केही प्राङ्गारिक प्रक्रियामा जानका लागि आवश्यक कुराहरू के न्यूनतम पनि आवश्यक कुराहरू के विचार पुर्याउनुपर्छ, कसरी जानुपर्छ भन्ने कुराहरू चाहिँ हामीले बेला बेलामा तालिम राखेर सिकाउने काम पनि गर्छौँ र उत्पादनका लागि प्रत्यक्ष रूपमा उत्पादनलाई प्रोत्साहन गर्छौँ र उत्पादित चिज चाहिँ हामीले बजारमा चलेको जुन मूल्य हुन्छ त्यो मूल्यभन्दा नघट्ने बरु केही रुपियाँ रुपियाँ भए पनि प्लस गरेर हामीलाई उपलब्ध गराउनुहोस् भन्ने हामीले अनुरोध गर्छौँ। त्यसमा जबरजस्त पनि रहँदैन फेरि र त्यही अनुसार चाहिँ त्यसमा जम्मै कलेक्सन गरेर हामीलाई चाहिँ काठमाडौँ पठाउने काम गर्नुहुन्छ। जस्तै जस्तै कुनै कुनै चिजहरू सिजनेबल हुन्छ होइन, मौसम अनुसार जस्तै गहत, मास, मस्याङ भनेको चाहिँ एउटा सिजनमा हामीले वर्षभरिलाई पुग्ने त्यहाँबाट हामी लिने प्रयास गर्छौँ, अहिलेसम्म सफल पनि भइराखेका छौँ। जस्तै अर्को मह भनेको अलिक संवेदनशील चिज छ, महमा चाहिँ हामीले अर्को पनि प्रयास के गरेका छौँ भने अहिलेसम्म नेपालमा जहाँसम्म लाग्छ मेरो जानकारी अनुसार कतै पनि भएको छैन. हामीले प्राङ्गारिक प्रमाणीकरण अर्ग्यानिक सर्टिफिकेसनको लागि पनि कोसिसमा लगेका छौँ. अब त्यो कति सम्भव हुन्छ, अब यहाँ चाहिँ हामीले यो जुन बर्खाको बेलामा बढी त्यो पानी पर्ने समय बर्खे जुन हप्तेझरी भन्छ त्यो हप्तेझरी गरेको बेलामा मौरीहरू चरणमा जान नसक्ने आफूलाई त्यो अर्को मह भनेको अलिक संवेदनशील चिज छ. महमा चाहिँ हामीले अर्को पनि प्रयास के गरेका छौँ भने अहिलेसम्म नेपालमा जहाँसम्म लाग्छ मेरो जानकारी अनुसार कतै पनि भएको छैन. हामीले प्राङ्गारिक प्रमाणीकरण अर्ग्यानिक

0: सक्नुहुन्छ। अहिले त उहाँहरूले अझ के गर्नु भएको छ भने जागिर प्रशोधन गर्दाखेरि बिक्रीका लागि उपयुक्त नहुने महहरू जुन चाकाका केही भागहरू रहेका हुन्छन् त्यही मह नै फेरि फिडिङको रूपमा प्रयोग गर्ने गर्नुहुन्छ। त्यो चाहिँ अझै हामीले चाहिँ केही समय ग्यारेन्टी नभइसकेको हुनाले हामीले 2 वर्ष भइसक्यो हामी सर्टिफिकेसन प्रोसेसमा जानको लागि रेकर्ड सिस्टम र डकुमेन्टेसनका कुराहरू र त्यसमा तालिमका कुराहरू त्यो समुदायमा हामीले त्यो सहकारीमा उपलब्ध गराइराखेका छौँ र प्रमाणीकरण प्रक्रियामा पनि गएका छौँ। अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय अरू देशहरूको हेर्ने हो भने म पनि प्रमाणीकरण भएको अवस्था देखिन्छ
1: र
0: त्यही अनुसार चाहिँ नेपालमा जुन नेपाल सरकारको प्राङ्गारिक मापदण्ड छ प्रमाणीकरणको मापदण्ड छ त्यो मापदण्डलाई टेकेर र अन्तर्राष्ट्रिय स्तरमा मौरीबाट उत्पादन हुने जुन मह छ त्यो मह कसरी प्राङ्गारिक हुन सक्छ भन्ने एउटा मापदण्ड छ त्यो टेकेर हामीले एउटा सानो मापदण्ड पनि स्थापना गरेका छौँ र त्यसलाई आधार मानेर हामीले चाहिँ हाम्रो पहिलो प्रयास अरू क्षेत्रमा त हामीले चियाबाट लिएर अरू खाद्यान्न बालीहरूमा त प्रमाणीकरण प्रक्रिया भइराखेको छ र महमा चाहिँ हामीले मौरी पालनबाट उत्पादित हुने जुन मह छ महमा सकिन्छ सकिँदैन यो सम्भव छ कि छैन भनेर हामीले चाहिँ त्यो राजिराङमा पनि हामीले प्रयास गरेका छौँ। त्यहाँबाट उत्पादित हुने मह अर्ग्यानिक भेन्चर नेपालले अर्ग्यानिक भेन्चर माट मार्फत काठमाडौँ टोखामा रहेको छ यसले चाहिँ बजारसँग जोड दिने काम गरेका छौँ र यहाँबाट थोरै मात्रामा भए पनि नेपाली मूलका विदेशमा बस्ने जति हुनुहुन्छ उहाँहरूले या घरमा आउँदा अथवा आफ्नो चाहिँ परिवार जाँदाखेरि चाहिँ धेरैले चाहिँ त्यसलाई लिएर जाने चाहिँ गर्नुभएको छ रेस्पोन्स चाहिँ राम्रो आएको छ।
2: अध्यक्ष पोखरेलले भन्नुभए जस्तै त्यहाँका किसानहरूले आफ्नो सामग्रीको अर्ग्यानिक प्रमाणीकरण गरेकोमा खुसी लागेको बताउनुभयो। राक्सीराङ गाउँपालिका वडा नम्बर 6, 7 र 8 लगायतका किसानहरू सहकारीमा आबद्ध छन्। त्यस सहकारीको शुरूआतदेखि नै लागेका आइतसिंह चेपाङको मौरीको घार 300 भन्दा बढ़ी छ। उहाँकै प्रेरणाले त्यस क्षेत्रका अन्य किसानहरू पनि सहकारीमा आबद्ध भएका छन्। सहकारीका शेर सदस्य सुवाल लाल प्रजा आफू सहकारीमा आबद्ध भएर व्यवसाय गर्न पाएकोमा साह्रै खुसी भएको बताउनुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा आज हामीले मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिकामा अवस्थित चेपाङ समुदायको श्री जनचेतना साना किसान कृषि सहकारीको बारेमा कुराकानी गर्यौं। यस्ता सहकारी तपाईँको वरपर पनि रहेका छन् भने हामीलाई जानकारी गराउनुहोला। सम्भव भएसम्म ती सहकारीहरूका कुराकानी पनि हामी अर्को अंकमा समेट्ने कोशिस गर्छौं। कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सृजना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छाकामनामा रहेको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौं। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: चाहिनो सबै सुसज। अहिले बिहानको 9 बज्यो। It's 9 a.m.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: खरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चलछौ। डिशो 5 मिनट।
3: बेसमा नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार।
3: अब तपाईँ यतिखेर अर्घखाँचीमै हुनुहुन्छ होइन, आफ्नो जिल्लामा त्यहाँको चलपल के छ, वडा अधिवेशन कसरी सम्पन्न भयो, नेपाली कंग्रेसको केन्द्रको विवादले चाहिँ तल्लो तहसम्म छोएको छ कि छैन?
4: क्षमजी, असाध्यै यो शुभप्रभात। बिहानको समयमा तपाईँले मलाई यो नेपाली कंग्रेसको 15 महाधिवेशनका सन्दर्भमा 77 जिल्लाको सन्दर्भ कस्तो छ र अर्घाखाँचीमा के छ भनेर प्रश्न गर्दै गर्दा, अर्घाखाँचीमा रहेका 61 वडामै निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको छ र हामी देशभरि नै यो ढंगबाट हाम्रा परिणामहरू देशभरिकै 6743 वडा मध्ये करिब करिब 99% वडाहरूमा अधिवेशन सम्पन्न भएको छ। भोलि मात्रै हामी देशभरिका 753 वटा स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गर्ने र 10 गते देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू छनौट भइसकेपछि 15 महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गर्ने गरी तयारी भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
3: गाउँमा के छ, केन्द्रको विवादले कतिको छोया छ, नेता कार्यकर्ताहरू बीच रस्ता कस्ती कस्तो छ स्थिति?
4: काँग्रेस र काँग्रेस भन्दा बित्तिकै काँग्रेसको प्रायवाची गगन थापा भइसक्नु भएको छ। त्यसै कारणले गर्दा गगन थापाको नेतृत्वमा अगाडि बढेको काँग्रेसमा कतिपय कुराहरू साउँसाउँमा नेपथ्यबाट सानातिर आवाज सुनिए तापनि मूर्त रूपमा त्यस्तो खालको अवस्था देखिएको छैन। समग्रमा गगन थापाको नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्नुपर्छ र 15 महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर यो मुलुकको अभिभारा काँग्रेसको काँधमा आउनुपर्छ, त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने एउटा अभियान देशभरि नै उभार आएको छ। साँच्चीकै काँग्रेस विकल्पमा जन्मिएका पार्टीहरूको गतिलाई हेर्दा पनि अब नेतृत्व गगन थापाको काँधमा जानुपर्छ भन्ने परिवेश सिर्जना भएको परिस्थितिमा कंग्रेस 15 महाधिवेशनलाई सशक्त ढंगबाट अगाडि बढाउने गरी अर्घाखाँची जिल्लाका हामी 61 वडाकाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरूसँग सम्वाद गर्दै गर्दा असाध्यै राम्रो उत्साह देखिएको छ। अर्घाँचीको सन्दर्भमा काँग्रेस एकाकार छ, कहीँ कतै चोइटिएको फुटेको अथवा अर्को इतर पक्ष कहीँ भएको अवस्था छैन। हामी एकाकार भएर गोलबन्द भएर एकमाना एकताका साथ काँग्रेस अगाडि बढेको छ। समग्र काँग्रेसको अर्घाँचीको राजनीतिलाई हेर्ने हो भने गगन थापामय भएको छ र हामी प्रतिस्पर्धाको मैदानमा मित्रवत प्रतिस्पर्धा गर्ने, त्यसमा पनि आत्मीयताका साथ प्रतिस्पर्धा गर्ने र हार र जितलाई सहज रूपमा लिने गरी अगाडि बढेको छ र यो अधिवेशन साँच्चीकै काँग्रेसका लागि ऐतिहासिक मात्र होइन कोसेढुङ्गा साबित हुने गरी अर्घाँचीको अधिवेशनलाई हामी अगाडि बढाएका छौं। भव्य र सभ्य रूपमा 61 वडाबाटै प्रतिनिधित्व गर्नुहुने यो जिल्लामा रहेका 6 वटा स्थानीय तह 61 वडामा हामी समग्रतामा हेर्दै गर्दा एकाकार भएर अगाडि बढेको देख्न सकिन्छ। खेमजी,
3: होइन, अब एउटा समूह त छुट्यो नि त, फेरि नेपाली कंग्रेसलाई एक दिक्का बनाउन त सकेन नि त, सम्भवका प्रयासहरू होइन व्यर्थै रहे नि त, होइन यसमा तपाईँलाई अलिकति दुःख छैन लेखनाथ?
4: खेमजी, तपाईँलाई सूचनाका लागि यो सबै देशभरि जानकारीका लागि पनि समाचार बन्ने सजिलो हुन्छ। अर्घाखाँची जिल्लाको हकमा यहाँ त्यसरी कुनै टीम इतर पक्ष छुटेको अवस्था छैन, एकाकार भएर हामी अगाडि बढेका छौं। सबै गगन थापाको नेतृत्वमा कंग्रेस अगाडि बढ्नुपर्छ भनेर हिजका दिनमा विशेष महाधिवेशनमा 99% हस्ताक्षर गरेर अगाडि बढेको र अध्यावधिमा 100% अध्यावधि गर्ने जिल्ला मध्ये 77 जिल्ला मध्ये नमूना जिल्लाको रूपमा अर्घाँची पर्छ। त्यस कारणले अर्घाँची गगनमय छ, यहाँबाट कतै चोइटिने चुट्ने अथवा कतै अरू इतर पक्षमा कुरा गर्ने परिस्थिति नबनेको कुरा मैले यहाँलाई मात्र होइन देशभरिका सबै कंग्रेसजनहरूमा उत्साहका साथ अगाडि बढ्ने र अर्घाँची नमूनाको रूपमा अगाडि बढेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। समग्रमा काँग्रेस एकाकार भएर आफ्नो 15 महाधिवेशन अगाडि बढाउने र विगतका त्रुटिहरू, विगतका समस्याहरू, विगतमा भएको पुष्टान्तरण र युवा नेतृत्वको सम्भावनालाई खोज्ने प्रयास कंग्रेसमा साँच्चीकै सफलीभूत भएको छ। यसलाई हामीले व्यवस्थित ढंगबाट उन्मादमा नआइकन, नअत्तालिकन, जिम्मेवारीका साथ, जिम्मेवारी बोध गरेर अगाडि जाने गरी कंग्रेस अगाडि बढेको छ। अर्घाँची त्यो ढंगबाट अगाडि बढेको छ। हाम्रा 61 वटाबाटै निर्वाचित सबै पार्टी सभापति र क्षेत्रीय प्रतिनिधिहरू असाध्यै उत्साहित हुनुहुन्छ र यहाँ कतै इतर पक्षमा मतदान गर्ने अथवा गगन पक्षभन्दा अर्को भन्ने प्रश्न नजन्मिएको भएको अवस्थाले सबै एकाकार भएर हामी अगाडि बढ्ने अभियानमा अगाडि बढेको छौँ। साँच्चै तपाईँले देशभरि बताउन सकिने गरी यो जिल्ला अगाडि बढेको छ। ऐतिहासिक रूपमा यो 15 महाधिवेशन सफल पार्नुपर्छ। बीचमा आएका धेरै खरे खोलाहरू र बीचमा जन्मिएका कतिपय कथित नयाँ भन्ने दलहरूका अभियानहरूका कारणले गर्दा पनि अब हामी जिम्मेवारी बोधका साथ यो मुलुकको अभिभावक सम्पूर्ण कंग्रेसले लिनुपर्छ र त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने भावनाका साथ एक खालको उभार आएको छ र 61 देखिएको उत्साह उमङ्ग कंग्रेस दलहरूमा देखिएको जुन निर्विरोध रूपमा 61 उत्साहजनक ढंगबाट नेतृत्व चयन भएको छ, यसले हामीलाई साँच्चीकै अगाडि बढ्नका लागि बढी जिम्मेवार बन्नका लागि अझ हामीलाई प्रेरित गरेको छ। त्यो आधारमा अगाडि बढ्ने गरी हामी अगाडि बढेको कुरा म यहाँलाई मात्र होइन समग्र देशभरि रहनुभएका कांग्रेस जनहरूलाई जानकारी गराउन चाहन्छु।
3: अब एउटा कुरा नि, जस्तो केन्द्रीय नेताहरू पनि ओडैबाट निर्वाचित हुनुपर्ने हुन्छ होइन, त्यसको प्रभाव चाहिँ कस्तो छ, नेताहरूमा कतिको चाहिँ म्याचुरिटी यसले पैदा गेन गरेको छ? तपाईँले भनिसक्नुभयो अर्घाखाँचीमा राम्रै भयो, पुष्पा भुषालजीको पनि जिल्लाको हो क्यारे होइन, नेपाली कंग्रेसका उपसभापति, उहाँले मिलाएर ल्याउन सक्नुभयो होइन अहिले अर्घाखाँचीलाई? त्यसो भए
4: नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशन जुन भिरगटी मण्डपमा सम्पन्न भयो त्यहाँबाट निर्वाचित आदरणीय नेपाली कंग्रेसको सर्दे उपसभापति पुष्पा भुषालको जिल्ला र समग्रतामा हेर्दै गर्दा हिज सुवर्ण शमशेरले आफू नआइकन निर्वाचन जितेको निर्वाचन क्षेत्र रहेको जिल्ला अर्घाखाँची हो र यो जिल्लाको ऐतिहासिक पृष्ठभूमि असाध्यै गर्विलो इतिहास रहेको छ। यसको विरासतलाई हामीले थाम्ने गरी हाम्रा गतिविधिहरू अगाडि बढाएका छौँ र अहिले समग्रमा एक असाध्यै व्यवस्थित ढंगबाट हामी अगाडि बढेको अवस्था देखिन्छ र नेतृत्वमा कतै पनि विचलन नआउने गरी अगाडि बढेको छ र यो नेतृत्वले 15 महाधिवेशनलाई अझ व्यवस्थित गर्नका लागि, अझ परिष्कृत गर्नका लागि, अझ संगठित रूपमा अगाडि बढ्ने र एकाकार भएर अगाडि बढ्ने गरी हाम्रा अभियानहरू चलेका छन्। अहिले पनि 61 सबै ठाउँमा मिटिङहरू भइरहेका छन्। आज धेरै ठाउँहरूमा 6 स्थानीय तह 6 3 गाउँपालिका 3 नगरपालिकाहरूमा भेला मिटिङहरू भइरहेका छन् र भोलि हुने पालिकाको अधिवेशन स्थानीय तहको अधिवेशनलाई पनि सर्वसहमति गराउने गरी हाम्रा अभियानहरू प्रयत्नहरू जारी छन्। त्यो आधारमा अगाडि बढेका छौँ र अब हुने कंग्रेसको 15 महाधिवेशनलाई साँच्चीकै ऐतिहासिक मात्र बनाउने होइन, अब कंग्रेस मुलुकको नेतृत्व गर्ने गरी नयाँ ढंगबाट नेतृत्व आयो। हिजको जस्तो थलिएको छाङ्गिएको र जाँगर मरेको नेतृत्व होइन, उत्साहका साथ अगाडि बढ्ने गरी यो नेतृत्वले आफूलाई साँच्चीकै जिम्मेवार बनाएर काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ नेतृत्व वहन गर्नुपर्छ भन्ने ध्येयका साथ गगन थापाको नेतृत्वलाई अगाडि बढाउने गरी उत्साहका साथ आएका छौँ। तपाईँलाई जानकारी गराउँ, यहाँबाट आउने चयन हुने नेतृत्वहरू एकाकार भएर आउने र गगनलाई नेतृत्वमा सुम्पिनुपर्छ, यो अभिभावक सुम्पनुपर्छ भन्ने ध्येयका साथ एउटा खालको एकता भएका कारणले गर्दा पनि यहाँ गुट उपगुटको अन्त्य हुने अधिवेशनको रूपमा यो अधिवेशनलाई लिन सकिन्छ। 15 महाधिवेशन गुट रहित महाधिवेशन बन्छ। त्यसै गरी अर्घाखाँची जिल्ला त गुट नभएको जिल्ला भनेर नामाङ्करण गर्न सकिने गरी हामी अगाडि बढेका छौँ। आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्छौँ। कतिपय साथीहरू जितको प्रयत्नमा अगाडि बढ्नुहुन्छ, कतिपय साथीहरूले जित्दै गर्दा हार पनि स्वीकार्न सक्ने गरी हामी अगाडि बढेका छौँ। हामी बीचमा एकाकार भएर एक आत्मा भएर अगाडि बढेको अवस्थामा साँच्चै देशभरि सन्देश दिन सक्ने गरी कंग्रेस अगाडि बढ्ने गरी अर्घाखाँचीको अधिवेशनलाई सम्पन्न गर्ने तयारीमा हामी जुटेको कुरा म देशभरिका कांग्रेस मात्र होइन समग्र अर्घाँचीवासी सबै कंग्रेस जनहरू आजको यो शुभ विवाहनीमा म 61 रहनुभएका अर्घाँचीका सबै क्षेत्रीय प्रतिनिधिहरू, सर्दे 61 पार्टी सभापतिहरू, भोलि चयन हुनुहुने पालिका सभापतिहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हामी आत्मीयताका साथ एकमना एकताका साथ अगाडि बढ्ने गरी यो अधिवेशनलाई साँच्चीकै ऐतिहासिक बनाउने गरी अर्घाँचीमा अगाडि बढेका छौँ। सर्दे सबै क्षेत्रीय प्रतिनिधिहरू, पार्टी सभापतिहरू त्यो ढंगबाट अगाडि बढ्ने गरी मनस्थिति बनाएर अर्घाँचीको सदरमुकाम सन्धि खर्कमा 10 बिहान उहाँहरूको उपस्थित रहन्छ। हामीले व्यवस्थित ढंगबाट मतदान प्रक्रियाबाट सर्वसहमतिको प्रयत्न गर्छौँ। जुन तहसम्म सर्वसहमति गर्न सक्छौँ त्यहाँ सर्वसहमति हुन्छ। जहाँ हाम्रो इच्छाका साथीहरू हामीले तोकिएको विधानले तय गरेको पदभन्दा बढी पर्छ त्यहाँ हामी आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्ने गरी मनमुटाव नगरीकन अगाडि बढ्ने गरी हारलाई पनि स्वीकार्न सक्ने, हार पचाउन सक्ने गरी हामीले मनस्थिति बनाएर अगाडि बढ्ने गरी हाम्रो अर्घाँचीको अधिवेशन तयारीमा जुटेको कुरा म जानकारी गराउन चाहन्छु।
3: समग्र देशको कुरा गरौं होइन, नेपाली कंग्रेसको अहिलेको अवस्थाको कुरा गरौं, किनभने देउबा पक्ष चाहिँ अब बाहिर उहाँ छुटिसक्नु भएको स्थिति छ, अधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो, एउटा अधिवेशन सम्पन्न भइसक्यो, छिटपुट मात्रामा केही भए पनि नत्र सौहार्दैपूर्ण ढंगले चाहिँ एउटा अधिवेशन भइरहेका खबरहरू पनि आएका छन्। कंग्रेसलाई कमजोर बनाउने लाइनतर्फ अब यसलाई कसरी बलियो बनाउन सकिन्छ? त्यत्रो लामो समय चाहिँ निकै एक्सर्साइजहरू भयो, कसरतहरू भयो, मिलाउन नसकिने स्थिति आयो, केही देखिएका अनुहारहरू, फेसहरू, कोही चाहिँ नोट अफ डिसेन्ट लेखेर न्युट्रलमा बसेका छन्, कोही चाहिँ एउटा कित्तामा उभिएका छन्। गगन थापा पछि संस्थापन पछि आफ्नै गतिमा चाहिँ अगाडि बढेको छ, यसले कंग्रेसको भविष्य के हुन्छ?
4: निश्चित रूपमा कतिपय सर्वे नेताहरू हिजको उहाँको पृष्ठभूमि हेर्दै गर्दा उहाँहरूले गरेको योगदानका लागि हामीले कदर गर्नुपर्छ। हाम्रा सर्वे नेताहरूले गरेको हिजका दिनको अभ्यास, प्रयत्न र मिहिनेत र यो जुन खालको अभियान अगाडि बढाउनु भयो त्यही विरासतमा टेकेर हामी अगाडि बढेका छौँ र उहाँहरूलाई हामी उच्च सम्मान गर्न चाहन्छौँ। तर सधैँभरि मेरो प्राणमा अभिभावक रहनुपर्छ, यो मैले मात्रै भूमिका निर्वाह गर्नुपर्छ भनेर गति लिन नसक्दै गर्दा पनि पद ओगट्ने परम्परा तोड्ने गरी हामी अगाडि बढ्यौँ। त्यसैको प्रतिफल स्वरूप विशेष महाधिवेशन सम्पन्न भयो। केही नेताहरू किन कर्तव्य विमूढ भएर अहिले पनि न यताको न उताको भएर बस्नुभएको छ, न हामीले उहाँहरूलाई यसो हेर्दै गर्दा उहाँ कुनै ढङ्गबाट स्पष्ट धारणा राख्न सक्नुहुन्छ, न उहाँले यो विशेष महाधिवेशनलाई स्वीकार्न सक्नुभयो, सदस्यता अध्यावधि गर्न जाँगर गर्नु भएन, पार्टीको सदस्यता पनि नरहने र म मिलाउँछु भनेर मध्यमार्गीको नाममा बाटो अवरोध गर्ने खालको काम भएको छ। कतिपय नेतृत्वहरूलाई हामीले प्रश्न गरेको होइन, सर्वे नेताहरूप्रति सम्मान छ, तर उहाँहरूले गरेको यो बीचको व्यवहारले कंग्रेसलाई बन्दी बनाएर राख्ने उहाँहरूलाई छुट छैन। कंग्रेसको 15 महाधिवेशन हामीले 14 महाधिवेशनको 5 वर्ष अवधि पूरा भइसकेपछि समयमै हामीले आवधिक रूपमा अधिवेशन गर्ने कुरामा अगाडि बढ्दै गर्दा नेताहरू बीचमा बस्ने, कतिपय नेतृत्वहरू आफूलाई राज्यबाट मैले अब विश्राम लिन्छु भनेर कार्यभार दिएर गइसकेको सर्वे पूर्व पार्टी सभापति फेरि आएर सक्रियता जनाउने र अरूको बलमा राजनीति गर्न खोज्ने जुन परिस्थिति भएको छ यसले कुनै पनि गुट र नेताहरूलाई राम्रो गर्दैन। हामीले सर्वे त्यहाँभित्र रहेका नेताहरूसँग संवाद गर्यौं, छलफल गर्यौं र हाम्रा कुराहरू बतायौं र धेरै नेतृत्वहरू 15 महाधिवेशनको वडा अधिवेशनमा सरिक हुनुभयो। हिजका दिनमा के थियो भने केन्द्रीय सदस्य भइसकेपछि वडापट्टि जवाबदेही हुन नपर्ने, जनताप्रति नजाने, सधैँ पदेन महाधिवेशन प्रतिनिधि हुने र सिधै केन्द्रमा आउनु पाउने जुन परम्परा थियो त्यसलाई तोड्यौं। विधानमा अहिले हामीले 35 वर्ष मुनिका युवाहरूलाई महाधिवेशनमा प्रत्यक्ष रूपमा उहाँहरूलाई भाग लिने अवस्था सिर्जना गर्यौं। सँगसँगै समानुपातिक समावेशिता र पेसागत र हामीले विभिन्न क्लस्टरबाट पनि प्रतित्व गराउने गरी यो साँच्चीकै वैज्ञानिक ढंगबाट कंग्रेस अगाडि बढ्ने गरी हाम्रो तयारी भएको छ। यो अधिवेशन कांग्रेसका लागि मात्र होइन देशकै राजनीतिक दलहरूमा एउटा सबल, सक्षम र सबैका लागि उदाहरणीय हुने खालको हाम्रो विधानले पनि त्यो व्यवस्था गर्ने गरी हामी अगाडि बढेका छौं। त्यसैले खेमजी यो पटकको अधिवेशन साँच्चीकै सबै राजनीतिक दलहरूलाई यो आफ्ना नयनहरू कंग्रेसको अधिवेशनतिर लग्दै गर्दा धेरै सिक्न मिल्ने खालका वातावरण बनाउने गरी हाम्रो अभियान अगाडि बढेको छ। यो महाधिवेशन साँच्चीकै वैज्ञानिक ढंगबाट अगाडि बढ्छ।
3: अब एउटा कुरा लेखनाथजी, अब नेपाली कंग्रेसको अहिलेको अवस्था निकै लोकतान्त्रिक पार्टी, ठूलो पार्टी, पुरानो पार्टी, पुरानो विरासत बोकेको पार्टी, बीपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढेको पार्टी, तर यो कंग्रेसलाई चाहिँ गगन थापा नेतृत्वले चाहिँ सबैलाई एकीकृत गर्न कहाँनिर चाहिँ अलिकति केही कमजोरी भयो वा चाहिँ अझ केही छिटफुट भएका विषयहरूलाई चाहिँ अझ भनौँ न त्यहाँ सम्झिनुपर्ने, सर्वोच्च अदालतमा एउटा आधिकारिक मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, यसलाई चाँडो पेशी तोकियोस् भनेर चाहिँ फेरि निवेदन दिएका भन्ने खबरहरू आएका छन्, यसले के प्रभाव पार्न सक्छ?
4: अन्तिमसम्म पनि अपेक्षा गर्ने कुरा सर्वे नेताहरूले बुझ्नुपर्छ। निर्वाचन आयोगले आधिकारिकता दिइसक्यो, सम्मानित सर्वोच्च अदालतले दुई दुईवटा फैसला गरिसक्यो, त्यसपछि पनि उहाँहरूले फेरि हलो अड्काउने काम जुन खालले गर्ने प्रयत्न गर्नुभयो यसले हाम्रा सर्वे नेताहरूको हिजका दिनहरूमा गरेका कर्महरूलाई पनि पश्चाताप पनि गराएको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, हाम्रो नेताहरूको तस्विरमा हेर्नुभयो भने माथिका प्रसाद कोइरालाको तस्विर राखिँदैन। अहिले नेताहरूले गरेको जुन कर्म छ उहाँहरूका कारणले गर्दा भोलि हामीले उहाँहरूलाई कम्तीमा पनि हाम्रा पुस्ताहरूले भोलिका दिनमा सम्मान गर्ने ठाउँ राखिदिनुहोस्। तपाईँहरू अब नयाँ पुस्ता आइसकेपछि किचलो गरेर कंग्रेस अदालतले मिलाइदिने होइन, सर्वोच्च अदालतले कांग्रेसको संगठन गरिदिने पनि होइन, संगठन गर्नका लागि ओडामा जानुपर्छ। आज म भन्न चाहन्छु पूर्व पार्टी सभापति शेरबहादुर देउबाको ओडा गन्याधुराको 1 नम्बर ओडामा कंग्रेसको अधिवेशन सम्पन्न भयो, तर उहाँ अध्यावधि नगरेर बसिसकेपछि हामीले पूर्व नेता मात्रै भन्न सकिने अवस्था रहन्छ। अब यही ढङ्गबाट अरू नेताहरूलाई पनि एउटै प्रकारको परिभाषाभित्र ल्याउन सकिन्छ। सकिन्छ। त्यस कारणले गर्दा अब रोकिने अवस्था छैन। हामीले सबै ठाउँहरू 70 जिल्लामा एउटा खालको उभार आएको कुरालाई स्वीकारेर नेतृत्व अगाडि बढ्नुपर्छ। बाजे बाजे जाए त्यो तत्त्वबोध गगन थापाले टुरीखेल जत्रो छाती बनाएर सबैलाई मिलाउने गरी प्रयत्न गर्नुभयो। सबै चरणका कुराहरू भए संवाद गर्यौं, हामीले चरणबद्ध छलफल गर्यौं, उहाँहरूका धेरै कुराहरू हामीले सुन्यौं, छलफल गरेर अगाडि बढ्यौं, हामीले उहाँहरूका मागहरू पनि पूरा गर्यौं। कतिपय कुराहरू उहाँहरूले कलेक्टिभली डिमान्ड गर्नुभएको थियो, त्यो मागलाई पनि पूरा गर्ने गरी गगन थापाले अगाडि बढाउनु भयो। सिलसिलावार ढंगबाट, श्रृङ्खलाबद्ध ढंगबाट धेरै छलफल भयो। धेरै छलफल हुँदै गर्दा पनि उहाँहरूले मेरो गोरुको बाह्रै चक्का भन्ने खालको जुन प्रयत्न गर्नुभयो, झिको पनि फोर्दिन अलिलो पनि खाँदिन जस्तो गरेर उहाँहरू जुन खालले लाग्नुभयो, त्यो कारणले गर्दाखेरि केही समस्याहरू उहाँका बीचमा छन्। अब कंग्रेस त्यो बाटोबाट जान सक्दैन। अदालतको कुरा देखाएर अथवा पुरानो कुरा हाम्रो हजुरबाले घिउ भएको थियो आज हाँसुमा भनेर कसैले अहिले मान्ने पक्षमा छैन। त्यो आधारमा अब कांग्रेस एकाकार भएर जाने गरी गगन थापाको नेतृत्वमा हामी प्रखर ढंगबाट अगाडि जान्छौँ। हामी मुलुकका चुनौतीहरू सामना गर्ने, मुलुकलाई एउटा दिशाबोध गराउने गरी अगाडि जानुपर्छ। कंग्रेसको महाधिवेशन मात्र होइन, यो मुलुकको अभिभारा नै कांग्रेसले लिने गरी हाम्रा दिशा, हाम्रा उद्देश्यहरू त्यतापट्टि केन्द्रित हुनुपर्छ। हाम्रो घोषणा पत्र त्यतापट्टि केन्द्रित हुनुपर्छ। हाम्रो विधानले त्यो बाटोमा जाने गरी नेतृत्व चयन गर्नुपर्छ भन्ने ध्येयका साथ हामी देशैभरि लागेका छौँ। अझ अर्घाखाँची जिल्लाको हकमा भन्ने हो भने ठूलो भूगोल रहँदै गर्दा यहाँका मान्छेहरू सबैको भावना एकपटक गगन थापा प्रधानमन्त्री बनाउनुपर्छ। पार्टी सभापति बनाउने हाम्रो मात्रै अभ्यास होइन, यो प्रधानमन्त्री बनाएर देशको अभिभारा गगन थापाको काँधमा लानुपर्छ भन्ने ध्येयका साथ यो अधिवेशनलाई हामी मुलुकको अभिभारा गगन थापाको काँधमा ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने अधिवेशनको रूपमा अगाडि बढाउने गरी हाम्रा प्रयत्नहरू, हाम्रा मुद्दाहरू, हाम्रा यी काल अहिलेका नाराहरू चेता केन्द्रित रहेको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
3: हस् लेखनाथ पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: यो अवसरका लागि तपाईँ र तपाईँको संचार माध्यमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
3: नमस्कार। कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आदरणीय सुशान नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ।
5: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बनायो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बारे।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन हो।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
2: आजले श्रोता, हामी नेपाली बहसमा चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली कंग्रेसको आसन्न आउँदै गरेको बीच महाधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ। नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रिरहेको छ, केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ, आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भाग धेरै जलेको छ। आजले श्रोता, त्रिपुरेश्वरमा साढे दुई महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका दुई युवाले आगो रोजेको एउटा अवस्था छ। आज यसै विषयमा कुराकानी गर्दैछौ। कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष, महासंघका अध्यक्ष सरोज सिटौला यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार।
2: अब सरोज सर, यो दुई महिनाको अन्तरमा त्रिपुरेश्वरमा होइन जुन किसिमको राज्यको नियमनकारी संयन्त्रसँग विवाद परिसके पछाडि दुई युवाले आगो झोसे, हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ। ट्राफिक प्रहरीसँग र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन्, नेपाल प्रहरीका जवान पनि देखिन्छन्, त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ। तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले चाहिँ यो विषयलाई तपाईँले कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
3: पहिला त नेपाल व्यवसाय संघ होइन, नेपाल व्यवसाय राष्ट्रिय महासंघ हो। सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई। र हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म यो दुखित घटनाप्रति असाध्यै नेपाल व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछ सर्वप्रथम त। र हिजो जुन किसिमको एउटा कागजालदो घटना हिजो पनि भएको छ, जोसुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त के भन्छ काठमाडौँको एउटा मुटुमा रहेको त्यो पुष्कर स्थानमा त्यो घटना हुनु, त्यसमा पनि अझ बेसी चाहिँ के भन्छ दुःखदायी भएको छ। त्यस कारणले हिजो मात्रै नेपाली त्रिवेश राष्ट्रिय महासंघ यातायात व्यवस्था विभागले राष्ट्रिय चाडपर्व विजय दशमी दीपावली छठ लगायत लक्षित गरेर अस्ति नै यो घोषित कार्यक्रम हाम्रो चाहिँ पत्र पठाएको छ। र हिजो म विभाग जाने क्रममा एक बजीको यातायात व्यवस्था विभागले बैठक दुई बजीको बैठक बोलाएको थियो, त्यो बैठकमा जाने क्रममा मलाई विभिन्न ठाउँबाट फोन आएको थियो। पहिला ट्राफिक सहरीबाट पनि फोन आएको थियो र यस्तो किसिमको एउटा घटना भएको छ, घटना भयो भन्ने कुराको जानकारी थोरै आइसकेपछि अब हामी पनि मैले पनि विभिन्न निकायसँग तिनका चाहिँ व्यवसायीहरूसँग तिनका सम्बन्धित मान्छेहरूसँग म निरन्तर रूपमा मैले तत्काल सम्पर्क गरेँ। सम्पर्क गर्दा यस घटना भयो भइरहेको छ, यो दुःखदायी घटना भएको छ भन्ने कुराको प्रतिक्रिया दिनुभयो। त्यसपछि चाहिँ हामी तत्काल विभागमा पुग्यौँ। विभागमा पुगिसकेपछि हामी यो चाडबाड लक्षित बैठकमा सबै स्टेक होल्डरहरूको अत्यन्त ठुलो सहभागितामा बैठक बसिरहेको थियो। यातायात विभागका महानिर्देशकज्यू र नेपाल प्रहरी हेडक्वार्टरबाट र ट्राफिक प्रहरी सबै संयुक्त रूपमा बैठक भएको थियो। मजदुरका नेताहरू सबै बैठक भइरहेको बेलामा यी यो विषय अझ बेसी त्यसरी ढङ्गबाट कुराकानी आइरहेको छ। मैले त्यतिखेरै कार्यक्रमको सुरुवातमै मैले आफ्नो बोल्ने क्रममा हिजो नै त्यो अत्यन्त दुःखदायी घटना भएको छ, यसलाई अत्यन्त अन्तर्राष्ट्रिय एउटा संयन्त्र बनाएर यसलाई निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्छ र गरिनुपर्छ। र यस्ता यो घटनाहरू किन भइरहेका छन्, यस्ता किसिमको घटना र के को लागि भइरहेका छन् भन्ने कुराको मैले हिजो नै तपाईँको सञ्चार माध्यम मार्फत जानकारी दिइरहेको छु। अब रह्यो के भन्छ भने घटना त्यस पश्चात पनि हामी निरन्तर रूपमा छलफलमा भयौँ, कुराकानी गर्यौँ,
2: त्यसको वस्तुस्थिति बुझ्नुभयो के रहेछ, त्यहाँ बाहिर देखेको दृश्य र आन्तरिक विषय चाहिँ के रहेछ।
3: हो, अब यो अत्यन्त छानबिनकै विषय हो। अब छानबिन कमिटी सामान्य ढङ्गबाट एउटा छानबिन कमिटी चाहिँ हामीमा नेपाल त्रिवेश राष्ट्रिय महासंघमा यो आबद्ध नभएको संस्था भए तापनि भए पनि एउटा मानवीय ढङ्गबाट हामीले आफ्नो तहबाट गर्नुपर्ने सहयोग सबै खालको सहयोग र सरकारलाई पनि एउटा निष्पक्ष ढङ्गबाट यसलाई छानबिन गरेर यसको सत्य तथ्य उजागर गर्नको लागि बाहिर ल्याउनको लागि र यो भएको घटनाको चाहिँ छानबिन र दोषीमाथि कारवाही गर्नुपर्ने र पीडितहरूको चाहिँ जो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको पश्चात गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका थियौँ र छलफल जारी भएको छ र त्यहाँको पटक मैले त्यो चाहिँ जो घटनाको जेसिबी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लभ केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ। फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत र उहाँले पनि यसो गरेर जो चालकले फोन गरेका छन् रिपोर्टरमा यसरी घटना भयो गाडीतिर आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराई भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भएर गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो। जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो। बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसो चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लजीले मलाई फोन गर्नुभएको थियो। त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति सिद्धिका सञ्चालकहरू त्यो अनि निर्गाजी कार्की लगायतका साथीहरू पत्नी साथीहरू छन् मेरो कुरा भयो। उहाँले एक एकै खालको कुरा ल्याउनु भएको थियो। त्यसलाई हामीले आफ्नो सक्नु मैले र ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोन मार्फत भएको थियो। यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना अत्यन्त दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यम मात्रै नै करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले त्यो तस्बिरमा देखिहाल्यौँ। जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढङ्गबाट एउटा चाहिँ त्रिपुर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ। हामी असाध्यै दुखी छौँ, मर्माहित छौँ। यो यस्तो किसिमको घटना विभिन्न ठाउँमा विभिन्न समयमा किन भएको छ भन्ने सबैजना यसमा त्रसित छन्, त्रसित भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो। ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो। रातिमा चाहिँ 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएस साहबले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्था सञ्चार माध्यम मार्फत तपाईँकै सञ्चार माध्यम मार्फत दावा लामा उहाँ होइन, दावा लामा चाहिँ जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर पनि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको सञ्चार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो। त्यसका दावा लामा म हुँ, मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल भएको छ। हिजो मात्र एसएसले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन्, सम्पर्कमा आएका छैनन् र यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै, बाँकी त्यसपछि अरू कुरा गरौँला। तर यो जो भएको छ राम्रो भएको छैन।
2: एउटा कुरा के अध्यक्षज्यू, जस्तो अब एउटै ठाउँ एउटै लोकेसन होइन, अब यस्ता खालका घटनाहरू दोहोरिरहने कुरा जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन, नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू, राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू, अझ यातायात व्यवसायकै पनि स्वयं गतिविधिहरू, यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो सन्देश र संकेत गरेन नि।
3: पक्कै दिँदैन, संकेत राम्रो भएन। यो अत्यन्त सुरक्षामा पनि ठुलो थ्रेट भएको छ। यो सबै निकाय सम्मिलित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ। यो सामान्य छैन। तपाईँले भने चाहिँ त्रिपुरेश्वरको त्यस्तो ठाउँमा जुन बेला त्रिपुर नेपालीको चाहिँ त्यसै गरी भएको छ, हिजो एउटै ढङ्गको भएको छ। मलाई लाग्छ यो कसरी भएको छ, यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाली प्रदेश राष्ट्रिय महासंघ के अनुरोध गर्न चाहन्छ भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँचुज कमिटी एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने कमिटी नै यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु। यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ, विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेको छ, दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइकोहरू कारहरू चाहिँ दन्दनी आगो बढिरहेका छन्। देशका विभिन्न स्थानमा हामीले पटक पटक भनेका छौँ यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा कालिया घटना भएको छ, एउटा कारभित्र चाहिँ चालक सहित आगो दन्दनी बनेको छ, किन त्यो ढोका खुलेन, प्राविधिक कुरो के हो, यही कुरा नेपाली जनता राज्य महासंघले म अध्यक्षहरू चितवला र सबै महासंघका प्रतिनिधिहरूले यो कुरा उठान कुनै विद्युतीय सवारी साधनहरू माइकोहरू कारहरू चाहिँ दन्दनी आगो बढिरहेका छन्। देशका विभिन्न स्थानमा हामीले पटक पटक भनेका छौँ यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो

0: यसको सुरक्षाको लागि राज्यले असाध्यै राम्रो संयुक्त हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्ने अरूको चाहिँ केही मात्रामा हुने तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदाहको घटना त एउटा दुःखदायी प्रकाश पनि भएको छ तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु पटक पटक भनेको छु आधिकारिक सरकारको आधिकारिक प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अपनाउँथे आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डर मर्नु भइसक्यो के हो त यसको
1: अर्कोमा आगो लागिरहेछ हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
0: अनि अनि अनि भइसक्यो त्यसकारण यो कुरा मिलेको छैन यो सरकारले उच्च रूपमा लिनुहुन्छ राज्यले चाहिँ कर आउँछ करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढङ्गबाट गाडीको चाहिँ इजाजत दिएको छ जथाभावी पर्मिट बाँडेको छ जेको पाए दिएको अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिटी सानो माइकोमा होइन वीरगन्जबाट काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो दुर्घटनाबाट जुन चारजनाको मृत्यु भयो अरू सबै बेहाल ढङ्गबाट घाइते भएका छन् यो उदाहरण यो त्यहाँ मृत्यु भयो यसको चाहिँ ज वर्गको सवारी साधनलाई प्रमिट इजाजत दिने मैले हिजो पनि भनेको छु कुन कार्यान्वयनले दिएको छ मैले सबै निकायमा त्यसको फोटो पठाएको छु विभागका प्रतिनिधिहरूलाई मन्त्रालयका सचिवालयहरूलाई सबैलाई पठाएको छु ट्राफिक प्रहरीलाई सबैलाई पठाएको छु यो कुरा कसैले नसुनिदिँदा पनि आज ठुलो समस्या परेको छ यत्रो विपत्ति छ मुलुकमा यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व विजयदशमी दिपावली छठका पर्वहरू आएका मुलुक रोइरहेको छ होइन प्राकृतिक भोटेको चिज लगायतको चाहिँ प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ अहिले भर्खरै पनि फेरि मौसम बित्दै ठुलो चेतावनी दिएको छ यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ म फेरि पनि नेपाल देवसे राष्ट्रिय महासङ्घको केन्द्र अध्यक्षको हिसाबले सिङ्गो देशको यात्रा व्यवसायको प्रतिनिधित्व गर्ने छात्र सङ्गठनको हिसाबले म अनुरोध गर्न चाहन्छु यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति अस्ति घटनाप्रति यहाँ घुसपेट नहोस् घुसपेट भएर चाहिँ सम्बन्धित पीडितहरू त्यो चालक को हो त यदि त्यो चालक दावा लामा भन्ने नामको होइन भने त्यो चालक को हो त यो चालक को हो भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यसमा सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँका हुन् हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी जिम्मेवारीको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ तर यसलाई राजनीतिकरण गरेर यसलाई स्वाभाविक ढङ्गबाट अतिरञ्जक र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ र सरकार पनि यसमा असाध्य ठुलो के भन्छ भने संयमी ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा एउटा के भन्छ कमिटी बनाउनुपर्छ भन्ने पनि म जोरदार माग पनि गर्न चाहन्छु।
1: एउटा अब जाँदा जाँदै अध्यक्षज्यू के मलाई बताइदिनुहोस् भने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछ नि तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आगो लागि भइरहेछ होइन कहिले काहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने राज्यले यसमा चाहिँ कस्तो खालको चाहिँ मेकानिजम ल्याउनुपर्छ भन्ने लाग्छ जान्छ
0: पक्कै पर्दैन पक्कै पनि मैले भनिरहेको छु यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाङ्लो पर्छ लाके ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने 150 गाडी ल्याउने 200 गाडी ल्याउने अनि विभिन्न किसिमका ललिपप देखाएर सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने बेच्ने अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन विरोधै होइन यो सबैले बुझ्न जरुरी छ
1: मान्छे बाँच्नु पर्यो
0: मान्छे बाँच्नको लागि सरोजी टोलाले नेपाली दिवस राष्ट्रिय महासंघले पटक पटक मधु चेनले उठाएका हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनी सरकारको निकायले सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ बग्रेती ढङ्गबाट राजस्वको नाममा जस्ता पाए त्यस्ता गाडीलाई आज जथाभावी ढङ्गबाट हतुवाको भरमा मेची माकाले आज तपाईँको 10 सिटे गाडीलाई 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ दाङको पर्मिट दिएको छ काठमाडौँबाट धनकुटाको पर्मिट दिएको
1: छ
0: विराटनगरको ज प्रगतिको गाडीलाई यो

0: नगरिदिनुहोस्। उहाँ चाहिँ ओखलढुङ्गाको पर्वत दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिनपाङ्डे गाडी जथाभावी जहाँ पायो त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नुको लागि चाहिँ नि यो कुरा गरियो। अनि दुर्घटना भयो भने व्यवसायीले जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्कालभन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ। यसका मोडपाट, यसका चार्जिङ स्टेसनहरू, यसको पूर्वाधारको वातावरण बनाउनुपर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यस कारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहनेछु यो सबै निकायको, किनभने सवारी पनि आउन, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउँछ। चालकै सुध आगो लागेको छ भित्रै गाडी, यात्रु सुध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ। अनि यो भयो त, अनि यो भएर भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन प्रदेश सरकार होस्, संघीय सरकार होस्, प्रदेश सरकारले फेरि सवारी साधन विभिन्न मिति महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने रङबाट प्रदेश सरकारले कहिले पनि ऐन कानून बनाएन, कामै गरेन। गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै, म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु र सम्बन्धित यातायात कार्यालय, प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हतुवामा जो परमिट दिने गरेको छ यो परमिट अविलम्ब ढङ्गबाट रोकियोस्। होइन भने जसले तपाईँहरू परमिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ। यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै परमिट दियोस् र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानुन पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाकोलाई चाहिँ अझ ग्रुपको वातावरण बन्दैछ। केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन। त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्? आज भानकोटबाट चाहिँ रत्न पार्क आउँदा के भन्छ बुढालीकोट रत्न पार्क आउँदा जोरपाटीबाट रत्न पार्क आइपुग्दाखेरि बालाजी गोङ्गोपुरबाट रत्न पार्क आइपुग्दा मलाई भानकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ? त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी व्यक्तिको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने पहिला पूर्वाधार बनाउनु पर्यो, पछि स्टोपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो। अनि छरपष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन। निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ। स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न
1: चाहन्छु। हस् अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोजी टोला। नेपाली बसमा छोटो पिसाल हुन्छ, पिसालपछि पुनः उपस्थित हुनुहुन्छ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।
5: यति राम्रो बीचमा नेपाली बहसमा अस्ट्रेलियाबाट नेपाली कंग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, जय नेपाल सर।
5: अब दीपकजी, नेपाली कंग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा?
6: अहिले यो फागुन 21 गतेको चुनावपछि जसरी चाहिँ प्रतिपक्षी दलको भूमिका नेपाली कार्य गयो, त्यसपछि गगन थापाले अदालत सबै कुराहरूले तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभयो, नयाँ अहिले 15 मार्जिन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ, जसरी अगाडि बढ्नुभयो त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशहरूका साथीहरूलाई भरेको छ र नयाँ जोस जाँगर एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो अहिले 21 गतेको चुनावमा र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्छ, उहाँहरू सबैमा ऊर्जा भरेको छ र यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूले पुर्याएको विश्वास छ।
5: अब नेपाली कंग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
6: अनि गगन थापाले राख्न सक्नुहुन्न भने त अहिलेसम्म हेर्नुहोस् यत्र दिनसम्म को चाहिँ गगन थापाको विरुद्ध म उठ्छु, गगन थापालाई म च्यालेन्ज गर्छु, पार्टीभित्र म चाहिँ प्रतिस्पर्धात्मक रूपमा गगन थापाको एगेन्स्टमा म सभापति लड्छु, मेरो भिजनहरू यौन, मेरो रिजनहरू यौन, चाहिँ मैले त्यो डिजर्भ गर्छु सभापतिको उम्मेद्वार भने कोही आएको छैन नि, किन आउन सकेन भने गगन थापा मस्ट डिजर्भ देन एनी वान इन नेपाली कंग्रेस पार्टी भन्न चाहन्छु।
5: अब अस्ट्रेलियामा पनि अलिअलि लागेको छ नि त होइन नेपाली कंग्रेसको राजनीति यतिखेर?
6: 3 गतेबाट सुरु भएको अधिवेशन पनि
5: आवश्यकता के हो होइन, त्यहाँ चाहिँ कसरी अगाडि बढिरहेको छ अधिवेशन?
6: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसम्पर्क समिति आवश्यक छ। कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ, पेसा गर्दै जानुहुन्छ, उहाँहरू चाहिँ यहाँको वातावरणसँग, यहाँको चाहिँ क्लाइमेटसँग, यहाँको चाहिँ जनजाति, यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने, रेसिडेन्समा सहयोग गर्ने, पढाइहरूमा सहयोग गर्ने, उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसंस्कृतिको महत्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसंस्कृतिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ।
5: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेद्वारी दिनुभएको छ, यो 5 अधिवेशन चाहिँ के कसरी भइरहेछ, त्यहाँको अवस्था के हो अहिले?
6: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो, उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो। अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रकडेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ। त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो, त्यसै गरी तपाईँको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेदाईले पनि शुभकामना र सन्देश दिनुभयो, त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो। सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकात्मक सन्देश।
5: तर के छ विवाद, अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ, त्यहाँ पनि लफडै चलेको छ भन्ने आशा नि त अहिले
6: होइन? अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा सर्वस्ट भएको छ, तर खासमा चाहिँ म आफू दीपक डल्लाकोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमिति सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हुँ, अर्को एकजना मित्र हुनुहुन्छ म भन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट, अनि अर्को एकजना म भन्दा जुनियर हुनुहुन्छ, युवा हुनुहुन्छ, उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ। हामी तिनजना चाहिँ प्रतिस्पर्धीहरू हौ, र हामी चाहिँ अहिले मेरो चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलिक यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु, उहाँ चाहिँ अलिक बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ।
5: भनेपछि विवाद चाहिँ के हो, ठ्याक्कै विवादको जरो के हो त्यहाँ चाहिँ, किन कहाँनिर अड्कियो? हेलो,
6: विवादको जरो चाहिँ कस्तो भने, यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन,
5: यहाँ धेरै भइसकेको
6: अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्यो।
5: भनेपछि देउबापक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
6: हाबी चाहिँ अब हाबी भन्दा नि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो, अग्रजहरू पक्कै पनि महत्वपूर्ण भूमिका हरेक ठाउँमा, नेपालमै पनि विदेशमा नै रहिहाल्छ। अनि यो मेन समस्या चाहिँ कस्तो हो जस्तो लाग्छ भने, हामी अधिवेशनमा जाने संख्या चाहिँ 14 भयो, अब त्यहाँ हाम्रा शीर्ष नेताहरू नै 30-40 हुनुहुन्छ, कसलाई समेट्ने कसलाई नसमेट्ने भन्दाखेरि, एउटा म यसरी गयो भने चाहिँ हाम्रो पक्षमा चाहिँ हुन्छ कि भन्ने भयो। जब हामी चाहिँ उम्मेदवारी सकिसकेपछि बन्द सत्रमा गयौँ, बन्द सत्रमा गइसकेपछि के भने, उसले उसलाई भन्ने, उसले उसलाई भन्ने, कोहीले केन्द्रमा भन्ने, फेरि यहीँ मिलाउने, गर्दा गर्दै 2 गयो हेर्नुहोस्। अब आज चाहिँ तपाईँको आज 3 पनि भयो भनौँ न, अब आज बेलुकासम्म फाइनल हुन्छ भन्ने कुरा छ, भएन भने चाहिँ हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको त्यसरी नै बरु तर सम्मत भयो ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो। त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नु हुँदै, जसरी गगन थापा चाहिँ विषयमाथिसम्म अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, 5-7 चाहिँ प्रस्ताव ल्याइराख्ने, त्यो गगन थापाको हातखुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने त्यो प्रकृति छ, यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनु, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा।
5: अब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुनेको बाधन हुने, त्यहाँ पनि अलिकति रस्ता कस्ती गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागर पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
6: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा पनि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागर पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या, प्यासन भन्ने कुरो छैन, कोही टाइम सी भन्ने नै छैन, अरू कसैले नराम काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदै थिएँ भनेर उसलाई हेल्प गर्न खोज्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे, एक्सपेक्टेसन नै गरेको हुँदैन क्या, अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणै राखे हुन, तर नेपालीलाई जहाँ गयो त्यो सहिद्रे हेल्प गर्ने भावना, तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमा मुलुकहरूमा चाहिँ प्रायः जो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ, त्यस्तै हाम्रो पार्टी हाम्रो यो नेपाली कार्यक्रम मात्र होइन नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही मेरो चाहिँ अनुरोध के छ भने, कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ, नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, व्यक्तित्व भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो।
5: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ, अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
6: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ, अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छौँ हामीले, सचिव चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ, अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बीच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ काम भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। र अनि एउटा कुरो दोस्रो कुरो के भने, जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा, जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई पनि हार्दिक शुभकामना दिन चाहन्छौँ। त्यस्तै जापानमा कोरियामा सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यस्तै इजरायलमा नि हुँदैछ होइन, त्यहाँ इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर अब शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन, सबैलाई त्यहाँ अधिवेशनको शुभकामना पनि म यसरी व्याख्या मात्र दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 6,263 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6,500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफै एउटा जिम्मेवार नेपाली काङ्ग्रेस कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटीका साथीहरूलाई चाहिँ शुभकामना दिँदै र जनपर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनुभएको छ, मोर देन 15,000 चाहिँ युवा र त्यो 3 जेनेरेसनका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि एउटा हर्ष उल्लास छ, उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त, कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका नगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा सभापति बनाउने भन्ने कुरै पर्यो, किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो। अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको, नयाँ कानुन ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ, त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ। र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ। जो नेपाली त्यहाँको शुभेच्छुक शुभचिन्तक साथीहरू हुन्छ उहाँले सकारात्मक एउटा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नुहुन्छ भने काङ्ग्रेसको यो अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँ भित्रबाट जागिएर बोल्नुभयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
5: होइन, अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेको छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेको छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेको छु नेपाली बहसमा, उहाँहरूले चाहिँ नेपाली कंग्रेसलाई एक दिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ, तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन। आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, ओडा अधिवेशन सम्पन्न भइसकेका छ, होइन अब कंग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त। तपाईँहरू विदेशमा बसेका युवाहरू, अझ भन्नु नेपाली युवाहरू, भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया, यो नुसाचुडीलाई कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
6: यो नेपाली कंग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको, त्यो प्राक्टिसमा गइरहेको छ। त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन। हिजो चाहिँ गणेश मान होइन तपाईँको गएर चाहिँ कृष्ण प्रसाद भट्टराई अनि तपाईँ गएर गिरिजा बाबु हुँदाखेरि एउटा उनीहरूको उनीहरूको बिच अन्डरस्ट्यान्डिङ हुन्थ्यो, एक अर्का बिच त्यो सही दृढ भावना थियो र एकले अर्कालाई वरिष्ठ नेता स्वीकार थियो। तर अहिले चाहिँ कसैले विधानमा वरिष्ठ नेताको ऊ छैन, जस्तो गोपाल बितेर जानुभयो उहाँलाई चाहिँ वरिष्ठ नेता घोषणा गर्नुभयो तर त्यो विधानमा व्यवस्था छैन। अनि यहाँ चाहिँ मेन समस्या के हो भने यदि मेरो आफ्नो मात्रै पार्टी सभापति हुन्थ्यो र नेपाली काङ्ग्रेस हो भने के चाहिँ कुरा अहिले आवश्यक छ भने नेपाली काङ्ग्रेसका पूर्व पदाधिकारीहरूलाई व्यवस्थापनको सबभन्दा मुख्य चुनौती हो। त्यही भएर मेरो चाहिँ मेरो गगन थापालाई पनि मेरो अनुरोध छ कि तपाईँले चाहिँ आउने 15 महाधिवेशन के चाहिँ कुरा एड्रेस गर्नुपर्छ भने विधानमै व्यवस्था गरेर वरिष्ठ नेताको एउटा पद राख्ने, पार्टी कार्यालयमा एउटा वरिष्ठ नेताको ठाउँ पनि राख्ने। त्यो वरिष्ठ नेताको टिओआर चाहिँ के हुने भने उहाँ पूर्व पदाधिकारीहरू त्यो वरिष्ठ नेताको अन्डरमा बस्ने सदस्य हुने अनिवार्य, अनि उहाँहरू चाहिँ त्यही भित्र छलफल गर्नुहुन्छ, पार्टी कार्यालयमा आउनुहुन्छ, मनका अन्तर्मनका कुराहरू चाहिँ साटासाट गर्नुहुन्छ र पार्टीलाई निर्देशन दिनुहुन्छ। जसै गर्दाखेरि समन्वयपूर्ण भूमिका पार्टीभित्रै हुन्छ, न कि कुनै ब्याङ्केटमा गएर चाहिँ मिटिङ गरेर यस्तो गरे उस्तो गरे भन्ने पनि वातावरण आउँदैन। भोलि गगन थापा पनि पूर्व पदाधिकारी हुनु भने त स्पेस त कि पार्टीले नियुक्ति गर्नु पर्यो, नभने उहाँ त स्पेस त छैन पार्टीभित्र। पूर्व पदाधिकारी स्पेस बनाउनको लागि पार्टीमा वरिष्ठ नेताको पदको व्यवस्थापन गरेर पार्टी वरिष्ठ नेताको टिओआर दिएर विधानमै दिएर अनि उहाँहरूले चाहिँ पार्टीलाई निर्देशन दिने काम गर्यो भने एकदम चुस्त दुरुस्त रूपमा पार्टी अगाडि बढ्छ। त्यो चाहिँ फेरि तपाईँको यो केन्द्रमा मात्र होइन, प्रदेशमा पनि त्यही समस्या छ। तपाईँ प्रदेशको सभापति हारेपछि उसको स्पेस हुन्न, त्यहाँ त्यो प्रदेश सभापति जित्नेले उहाँलाई नियुक्ति गर्यो भने प्रदेश सदस्य भएर आएर प्रदेशको मिटिङमा बस्ने हो। उसँग त हुन्छ नि त, एउटाले 51% ल्याएन, अर्को 49% मतदाता त उसँग हुन्छ, त्यसलाई सम्बोधन गर्न विधानमा व्यवस्था गरिनुपर्छ भन्ने कुरा पनि म गगन थापा आफ्नो सदस्य सभापतिलाई अनुरोध गर्छु। र अर्को कुरा चाहिँ अहिले पार्टीभित्र मेन समस्या भनेको अर्को एउटा मूल समस्या, त्यो के हो भने नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता जो क्रिया सदस्य छन् उनीहरूको समस्या, उनीहरू के समस्या हो भने नयाँ आउनेले ओभरटेक गर्दै माथि जाने, 10 वर्ष 20 वर्ष नेपाली काङ्ग्रेस झण्डा बोकेर बसेकाहरू, एउटा क्षेत्रीय प्रतिनिधि हुन पनि कसैलाई बुथ पोलिस गर्नुपर्ने, कसैको नजिक हुनुपर्ने, कसैको माया लाग्दै हुनुपर्ने, कसैलाई भोट हालिदिन्छु भनेर हुनुपर्ने किन अवस्था आयो त? वर्षौंदेखि काङ्ग्रेस झण्डा बोक्ने, माओवादीसँग लड्यो, पञ्चायतसँग लड्यो, सारा संसारसँग लडेर बसेका मान्छेहरू एउटा माध्यम क्षेत्रीय प्रतिनिधि हुन जान पनि कसैको नजिक हुनुपर्ने वातावरण सिर्जना नभइकन म चाहिँ गगन थापालाई आउँदो चाहिँ 15 मार्चबाट विचार के गर्छ हुनुपर्छ भने एटलिस्ट दुईवटा, एउटा अधिवेशन पुरा गरेपछि क्रिया सदस्य एउटा चाहिँ पार गरेर अर्को अधिवेशन सुरु हुँदा दुईवटा अधिवेशन चाहिँ अटोमेटिक उसले क्षेत्रीय प्रतिनिधिमा जान पाउने व्यवस्था गरिदिनुपर्छ, र तेस्रो अधिवेशनमा जाँदाखेरि चाहिँ फेरि पुनः नियुक्ति भएर आउने व्यवस्था भयो भने त्यो चाहिँ एउटा तपाईँलाई मान्छेलाई हुन्छ नि त, एउटा मैले पनि पार्टीको झन्डा बोकेर बसेँ भने म एक दिन चाहिँ क्षेत्रीय प्रतिनिधि हुन्छु, क्षेत्रीय प्रतिनिधि नभए उसको राजनीति भविष्य त छैन नि पार्टीभित्र, त्यहाँ चाहिँ सिन्डिकेट आएको छ। त्यो सिन्डिकेट पार्टीको यो ग्रास रुटमै पार्टीको सिन्डिकेट ओपन गर्नको लागि तपाईँ चाहिँ पार्टी ठुलो बनाउनु पर्छ भनेर नेताहरूले भाषण गर्नुहुन्छ, भारी पनि पोका पनि कस्नुहुन्छ, तर पोका कसरी कस्नुहुन्छ भने त्यो घाँटी नै सानो बनाए त्यो पोकामा कसरी सामान जान्छ, जाँदैन नि त। तपाईँ घाँटी ठुलो बनाउनु स्टेज बनाउनु सिन्डिकेट पार्टीभित्र सिन्डिकेट चाहिँ बिल्कुल रूपमा यो हटाउनु पर्छ, पार्टीभित्र सिन्डिकेट नहटाइकन कार्यकर्ताहरू नयाँ पनि र पुराना पनि आशा र भरोसा केन्द्र हुन्न, उनीहरूलाई कसैको नजिक भएर किन पार्टीमा राजनीति गर्ने भने आफ्नो क्षमताले आफूले गर्व गरेर पार्टीको राजनीति गर्ने होला नि त, त्यो कुरा चाहिँ सिन्डिकेट लागेको छ। र गगन थापा आदरणीय सभापतिजीलाई मेरो अनुरोध छ, आउने अधिवेशनमा उहाँले यो कुरा एड्रेस गर्नुपर्छ, पार्टीमा विधानमा लेख्नुपर्छ, एउटा वरिष्ठ नेताको व्यवस्थापन हरेक तहमा प्रदेशमा अनि त्यहाँबाट गएर स्थानीय तह र वडामा। म चाहिँ फेरि आफ्नो व्यक्तिगत रूपमा भन्नु छ भने नेपाली काङ्ग्रेसले चाहिँ अब नेतृत्व गरेर सुशील कोइरालाजीले चाहिँ नेतृत्व गरेर संविधान दियो, संविधान हामीले चाहिँ फेडरलिजम भनेर संहिता ल्यायौँ, तर नेपाली काङ्ग्रेस हेर्नु त हाई ऱ्याङ्किङहरू केन्द्र भने त प्रदेश भने त जिल्ला भने त क्षेत्र भने त प्रदेश कख गाउँपालिका वडा ओहो हो यत्रो हाई ऱ्याङ्किङ भएपछि जम्मै गुटै गुट हो यो सबै तहस नस गर्नुपर्छ। मैले त के भन्छु भने म अब यदि पार्टी सभापति हुन्थ्यो भने प्रष्ट रूपमा संविधान त केन्द्र राख्थे, प्रदेश राख्थे, स्थानीय तह वडा राख्ने हो, यो जिल्ला पनि आवश्यक छैन, न जिल्लामा बजेट हुन्छ, त्यति गुटबन्दी गरेका छन्, चिया खाछन्, हल्ला गरेका छन्, काम के गर्नु छ, यस्तो यो भद्र भोलि एउटा चाहिँ मान्छेले मन परेन भने 10-40 जिल्ला सभापति बोकेर मिटिङ गरेर म त असमर्थ पार्टी खोल्छु भने के हालत हुन्छ पार्टीको। यो जिल्ला समिति आवश्यक छैन, क्षेत्रीय समिति नै आवश्यक छैन, प्रदेश समिति कख नै आएको छैन, स्थानीय तहलाई मजबुत बनाउनु पर्छ, स्थानीय तहका कमिटी र वडा कमिटी र प्रदेश र सिंह के अरे यो संघीय राखेर जस्तो संविधान व्यवस्था त्यसरी नै पार्टीको संरचना अगाडि बढायो भने यो भविष्यमा नेपाली काङ्ग्रेसको भविष्य पनि छ, देश र जनतालाई सेवा गर्नलाई महत्वपूर्ण भूमिका रहनेछ भन्ने कुरा राख्न चाहन्छु।
5: र जाँदा जाँदै तपाईँ अस्ट्रेलियाको नेपाल अस्ट्रेलिया जनसम्पर्क समिति सभापतिको उम्मेद्वार हुनुहुन्छ, तपाईँ सम्हाल्न सक्नुहुन्छ यो पोजिसनमा बसेर तपाईँले पत्याउँछन् त त्यहाँका नेताहरूले कार्यकर्ताहरूले शुभेच्छुकहरूले के छ तपाईँसँग त्यस्तो
6: स्पष्ट मसँग स्पष्ट धारणा छ, मसँग स्पष्ट धारणा छ, म चाहिँ नेपाली विद्यार्थी राजनीतिसँग आएको, म गगन थापासँग साथी सहकक्षी साथी पनि हो, गगन थापाले पार्टीको नेतृत्व आइसकेको अस्ट्रेलिया जनसमितिको सभापति हाँक्न सक्दैन भन्ने कुरा त मैले हिजो बताएको कुराहरूबाटै प्रश्न पार्छ होला सायद, किनभने म चाहिँ यतिसम्म चाहिँ विश्वास छ कि म आफूलाई अब मेरै साथी मेरो मित्र होइन म समकक्षी साथी आदरणीय गगन थापा पार्टी त्यत्रो ठुलो पार्टीको एउटा विरासत आइसक्नु भयो, अन्तर्राष्ट्रिय जगतमा प्रभाव पार्नु भयो, नेपालमा रहेका नेपालीहरू बिच प्रभाव लोकप्रिय हुनुहुन्छ, अनि उहाँका चाहिँ भिजन र त्यो तपाईँको उहाँको चाहिँ एउटा चाहिँ प्रस्तुत हुने शैली कति फरक छ हेर्नुहोस्, त्यो त्यो मेरो साथी नाता लिएर उहाँलाई के मेरो अनुरोध छ भने हामीसँग हेर्नु पर्किङ छ क्या एकदम, अनि यो त केही पनि होइन, सामान्य कुरा मेरो लागि यो त केही पनि ठुलो कुरा होइन, यहाँ त सजिलै ह्यान्डल गर्न सकिन्छ, वैधानिक रूपमा पनि सकिन्छ, व्यक्तिगत रूप पनि सकिन्छ, वैचारिक रूप पनि सक्छु, सङ्गठनिक रूप पनि सक्छु भन्ने मेरो पूर्ण विश्वास छ।
5: हस् त्यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, दीपक दल्लाकोटीजी विदेशमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, त्यहाँका नेपालीहरूको अवस्था के छ, सबै राम्रो छ होइन?
6: नेपालीहरूको अवस्था राम्रो छ, तर अहिले यहाँको चाहिँ पेट्रोलको भाव बढेको छ, तपाईँलाई
5: पछि धेरै राम्रो हुन्छ भन्ने छ नि त, नेपालबाट अस्ट्रेलिया जान पाउँदा धेरै राम्रो हुन्छ, एकदमै भविष्य सेक्योर हुन्छ भन्ने खालको छ नि त त्यहाँ पनि, तर अमेरिकामै जाँदा पनि धेरै नागरिकहरू बेहालमा भएका स्थितिहरू पनि छन्, त्यहाँको ठ्याक्कै चित्र के हो बताइदिनुहोस् न अलिकति जाँदा जाँदै।
6: चित्र के हो भने समुद्रमा हामफालेर हिरा चाहिँ खोल्न सकिन्छ, तर समुद्रमा हामफाले चाहिँ पौडी खेलेर निक्लिने कसरी भन्ने जान्नुपर्छ, भने तपाईँ यदि सिप छ भने चाहिँ तपाईँ यु हेभ स्कोप, तर तपाईँ समुद्र हामफाल्नु हिरा खोज्नु होला, हिरा पनि पाउनु होला, तर तपाईँ पौडिएर आफू उत्रेर सक्नुहुन्न भने तपाईँ डुब्नुहुन्छ, डुब्नुहुन्छ भने तपाईँ डुब्न चाहनुहुन्छ, हजुर त्यो तपाईँको इच्छा भर पर्छ।
5: तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु दिपकजी, नमस्कार।
6: नमस्कार, जय नेपाल, धन्यवाद।
7: हस्त श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो खम्बा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी M2063
7: साहिनो समय सूचना अहिले बिहानको 10 बज्यो।

0: I अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्ने।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997,
4: 9850109997।
7: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ्य एप्लिकेशन,
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली FM तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले तीनवटा प्रमुख होटल र तीनवटा गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त टुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका दुईजना प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: सातपक्षमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
2: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडेकोशी बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढ़ोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
3: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेण्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ, हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपेरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना देशमा डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
1: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छनृ यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
4: शुरूमा सोशियल मीडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने शुरूमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली न्यूनजातीय प्रणाली मात्रै भयो, त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ, अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गतेको बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ, तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी चाहिँ अलिकति कम इफेक्ट हुन्छ होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँदिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
4: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने,
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
4: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय विपद प्राधिकरण स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
4: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीजी र ऊर्जा मन्त्रीजी आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि, अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
4: त्यस्तो आँतिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेको चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1151 कल गर्नु हुन पनि अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
5: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका 5 की नारायणी चौलागाई।
6: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घटाएको छ, अर्को स्वास्थ्यको दृष्टि गर्न राम्रो भएको छ।
5: जुम्लाको पातरासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ, अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो, अनि भाँडाहरू काला हुन्थे।
5: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 2600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भए क्षमताले भएसम्मको यो इन्डक्सन चूलो पनि वितरण कार्य अहिले भइराखेको छ।
5: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 जना विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहुन् सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
2: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मंचहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मंचहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरू बीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्यूरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेटबाहेक अन्य कुनै राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा शीर्षकमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान

0: घटनास्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81 महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
1: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमा लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनीतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनी पुराना कानूनी व्यवस्था जुटाउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
0: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बाल बालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाई छ।
1: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ। बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ दश गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यून चापीय क्षेत्रकै रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यून चापीय क्षेत्रबाट थप विकसित भई गहिरो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिशा उत्तरान्त प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
0: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ। भदौ 10 गते भुटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यसदिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मीटरसम्म घटे

0: 250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
1: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो। तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल अधिकांशले राखे नेतृत्व परिवर्तनको माग आजको हिमालय टाइम्समा खबर छापिएको छ।
0: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यतिथि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनैतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचाङ्कमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूषबीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025मा 125 स्थानमा रहेकामा सन् 2026मा सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025को 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूषबीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
0: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यावहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।